सिगारी र व्यापारमा संलग्न हुनका लागि दिन सन्तोषजनक रहनेछ। धनुराशि, लाभ हानिको हिसाबले दिन सामान्य रहनेछ। नियमित खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनुहोला। परिवारका साना साना काममा अपेक्षा भन्दा बढी समय खर्च हुने देखिन्छ। आज दाजुभाइसँग गरेको कारोबारले तपाईँलाई फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय होला। सामाजिक कार्यको प्रशंसा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुने योग देखिन्छ। मकर राशि, संचित धन खर्च हुने सक्ने योग देखिन्छ। आफ्नै साथीभाइबाट धोका हुने जोखिम छ। अपमानित हुनुपर्ने दिन छ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ लिएर गरिएको कामबाट फाइदा हुनेछ। शुभ कार्यको योजना बन्नेछ। कूटनीतिक नियोगबाट आवश्यक सहयोग मिल्नेछ। टाढा रहेका आफन्तजनसँग सम्पर्क तथा सम्बन्ध सुदृढ बन्नेछ। लामो समयदेखि रोकिएको काम पुनः अगाडि बढ्नेछ। कुम्भ राशि, स्वास्थ्य सम्बन्धी चिन्ता बढ्न सक्ने भएकाले आज आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोला। तीर्थयात्राको अवसर प्राप्त हुनेछ। साँझतिर प्रेमी र शुभचिन्तकबाट तपाईँको विचारमा साथ र समर्थन मिल्न सक्ने योग देखिन्छ। सानो कुरामा पनि खुशी मिल्नेछ। धार्मिक व्यक्तित्वसँग भएको भेटघाटले मनमा शान्ति मिल्नेछ। लगानी गर्नु, भत्ता भएको सम्पत्तिको संरक्षण गर्नुपर्ने दिन रहेको छ। परिवारको सल्लाह लिएर अगाडि बढ्दा उचित हुनेछ। र अन्तिममा मीन राशि, आफ्नै बलबुतामा गरिएको कामबाट फाइदा हुनेछ। पठन पाठनमा मन जानेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। दाम्पत्य जीवन सुखमय बन्नेछ। हरेक काममा उत्साह मिल्ने योग देखिन्छ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सहभागी हुने अवसर मिल्नेछ। रमणीय र सुखद यात्राको पनि योग छ। रोमाञ्चक भ्रमणको सम्भावना देखिन्छ। कसै कसैका लागि सन्तान प्राप्तिको पनि योग देखिएको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

हजुर श्रोतावृन्द, यिनै प्रस्तुतिसँगै बिहान प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर हामी फेरि उपस्थित हुनेछौ। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै शुभकामना टिपाइदिनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564141100 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुने जानकारी सहित आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।

0: 103.8 अन्तरमनको आवाज।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्रारी गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुफत मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
3: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू,
4: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
3: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
4: कपाल झर्ने समस्या,
3: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
4: टाउको तथा शरीरको चाया,
3: बुढेसकालमा छाला चिलाउने रोग,
4: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
3: छाला तथा यौनाङ्गमा आउने मुसा,
4: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
3: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।

0: Connect your dreams. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Kandaki Char Tulegora, Watt in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Bottis Sarsi, Tiranate, or Antanabe Pasati, Artis Tunet Tirata.
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: हो र फेरि कहाँ कार्यतन बाबुले पसल
2: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
3: ए ल ल तपाई पनि झुकिनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 35925 हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ समय बिहान 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी चार पुल चोक तनहुँ अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी चार पुल चोक तनहुँ
4: आज पनि भात डढायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
4: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
6: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 98468817
8: हेलो बा
9: कति बन्यो घर अनि ढलान भयो त
10: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
9: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
10: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
11: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
12: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
11: प्रोप्राइटर राम भुजेल सम्पर्क 98191506630 र 97476680
13: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
14: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
13: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
14: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
12: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
15: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
12: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 98461 33101 र 98468 83522
16: 103.8 अन्तर्मनको आवाज स्टूडियो तांचेर
17: अहिले 11 को 6 बज्यो
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेलपोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
18: पालिकाको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा जोड
19: नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट गर्न खोजिएको आशंका मलेसियाको नीतिप्रति सरकार र म्यान पावर व्यवसायको विरोध
18: पाकिस्तानी सेना प्रमुख असीम मुनिर आज तेहरान जाँदै इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने प्रयास
19: र टप एण्ड टी20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हेरिकेन सेक्रेटरीसँग खेल्दै
20: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
21: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
20: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
21: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
20: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
21: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171556606।
3: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
4: 5409
5: काया कैरनमा अब खबरको सिलसिला। मन्त्री, सांसद र पार्टी नेताहरूकै कतिपय गतिविधि र अभिव्यक्तिमा असन्तुष्ट सत्तारूढ रासोपा सभापति रवि लामिछानेले जनअपेक्षा अनुसार काम गर्न, सिद्धान्तनिष्ठ राजनीतिक प्रतिबद्धता आत्मसात गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ। नवनिर्वाचित केन्द्रीय सदस्यका लागि रासोपाले आयोजना गरेको 2 दिने प्रशिक्षणको समापनमा हिजो सम्बोधन गर्दै लामिछानेले पार्टी नीति र नेतृत्वका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको हो। साथै उहाँले देशको भविष्य बदल्ने नेता बन्न पनि सुझाव दिनुभएको छ। सभापति लामिछानेले क्षमता, विज्ञता र योग्यताले मात्र नभई सफल राजनीतिज्ञ हुन राजनीतिक प्रतिबद्धता खाँचो बताउनुभयो। सभापति लामिछानेले विगत 35 वर्षमा के भयो भनेर दोषारोपण गर्नुभन्दा अबको 35 वर्ष कस्तो बनाउने भन्ने योजना बनाउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभयो। हिजो हामीले दोष लगाउने कयौं मान्छेहरू थिए, कयौं नेता थिए जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषै दोषको चाङमा उभिएर आफूलाई अलग देखाउन हामी सक्छौ, आज कसलाई दोष देखाउने? हामीले दोष देखाउनु पर्ने कुरा छैन, उहाँले भन्नुभयो। अब यो 35 वर्षको हिसाब गर्ने होइन, अबको 35 वर्षको योजना ल्याउनुहोस्। अब बितेको 35 वर्षका लागि उहाँहरूलाई सुरुवात गर्ने ठाउँमा हामी छैनौं, जति सक्यौं गर्यौं, धन्यवाद। अबको 35 वर्ष कस्तो बनाउने हाम्रो हातमा छ, रवि लामिछानेले भन्नुभयो आजको नयाँ पत्रिकामा खबर छ।
6: यस्तै पार्टी सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा कांग्रेसको आन्तरिक विवाद संवादबाट समाधान खोज्न सकारात्मक देखिएका छन्। सभापति थापाले निवर्तमान सभापति देउवालाई 15 महाधिवेशनमा पूर्व सभापतिका रूपमा सम्मानपूर्वक आमन्त्रण गरेर कुरा सुन्न चाहेको बताउनु भएको छ। देउवाले पनि पार्टी एकताका लागि थापासँग छलफल गर्न आफू तयार रहेको संकेत दिनुभएको छ। सभापति थापाले केन्द्रीय समिति बैठक समापनका क्रममा देउवाप्रति लामो गुनासो राख्दै विगतमा उहाँलाई नजिकका नेताहरूले गलत सूचना दिएर पटकपटक कल पठाएको दावी गर्नुभयो। पार्टी एकताको प्रयासमा सक्रिय कांग्रेसका पूर्व केन्द्रीय सदस्य नयन सिंह महरले हिजो देउवासँग भेट गरी थापा र देउवाबीच सम्वाद आवश्यक रहेको बताउनु भएको छ। त्यसअघि उहाँले सभापति थापासँग भेटेर पार्टी एकताका लागि 3 विकल्प अघि सार्नु भएको थियो। महरका अनुसार पहिलो विकल्प थापा र देउवा मध्य एकजनाले 15 महाधिवेशनको नेतृत्व गर्ने विषयमा सहमति खोज्ने, दोस्रो विकल्प हो दुवै नेताले नेतृत्वको दावी छाडेर तेस्रो व्यक्तिको नेतृत्वमा निष्पक्ष महाधिवेशन गर्ने, र तेस्रो विकल्पमा सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता सम्बन्धी आउने अन्तिम फैसला दुवै पक्षले स्वीकार गर्ने आजको अन्नपूर्ण पोस्टमा खबर छ।
5: सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनीतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा चुनावमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा गर्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक चुनावमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुचन हुने व्याख्याको सर्वोच्चको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता पुनरावेदकीय अधिकार र उम्मेद्वारको अयोग्यताका सम्बन्धमा नयाँ नजर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभामा सदस्य राजीव गुरूङ दीपक मनाङ्गीको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यो व्याख्या गरेको हो। अदालतले सुरु फैसला विरूद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानूनी व्यवस्था समेतको आधारमा यो व्याख्या गरेको खबर गोर्खा पत्रले लेखेको छ।
6: शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा जोड़ दिएका छन्। सातवटै प्रदेशबाट सुझाव लिएर फर्केको शिक्षा मन्त्रालयले हिजो काठमाडौँमा सरकारवाला बीच पनि छलफल गरेको छ। यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठेको थियो। प्रदेश स्तरीय छलफलबाट फर्केका शिक्षाविद विद्यानाथ कोइरालाले त्यहाँका सुझावहरू सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको बताउनुभयो। अनिवार्य शिक्षा पालिकाबाट र निशुल्क शिक्षा संघीय सरकारसँगको सहकार्यमा ग्यारेन्टी हुनुपर्ने माग उठेको छ। उहाँले भन्नुभयो संविधानले शिक्षालाई मौलिक हकमा राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 सम्म अनिवार्य सहित कक्षा 12 सम्मको शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिरै छन्। कक्षा 8 पूरा नगरी विद्यालय छाड्ने प्रवृत्ति कायमै छ भने निशुल्क शिक्षा कार्यान्वयन हुन सकेको छैन। कुनै न कुनै शीर्षकमा सामुदायिक विद्यालयले नै विद्यार्थी अभिभावकसँग शुल्क लिँदै आएका छन्। प्रदेश स्तरमा शिक्षकका सेवा सुविधा बाल विकास तह एसीडीदेखि कक्षा 12 सम्मका शिक्षकका व्यवस्थापन विद्यालय संरचना भौतिक पूर्वाधार शैक्षिक गुणस्तर पाठ्यक्रम विद्यालय व्यवस्थापन समितिका विषय सरकारवालाहरूले उठाएका शिक्षाविद कोइरालाले बताउनुभयो। नेपाल शिक्षक महासंघले शिक्षक हकित सहित तत्काल शिक्षा ऐन जारी गर्न सरकारलाई दबाव दिँदै आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। दुर्गम जिल्लाबाट विद्यालय भवन लगायत भौतिक र शैक्षिक पूर्वाधारमा लगानी बढ़ाउनु पर्ने सुझाव सरकारवालाहरूले दिएका छन्। कक्षा 12 सम्म स्थानीय तहको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूको जोड़ छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
5: काया कैरनमा लामखुट्टे जन्य रोग नियन्त्रणको प्रयास बारेमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोर्ड लेन्स, प्रोग्रेसिभ लेन्स, क्विजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98013695 98437 15368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98560378302 र 98। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपी
2: पीवीसी पीवीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने

0: त्यो एक्कासी बिग्रियो।
1: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
2: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560 62029।
4: बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान,
5: मलेसियाको यो केन्द्रीकृत गरेको थियो। यो प्रणालीमा मलेसियाले नेपाल सहित बंगलादेश, श्रीलंका, म्यानमार, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, भारत र फिलिपिन्सका म्यानपावर सूचीकृत गरेको छ। मलेसियाको मानव संसाधन मन्त्रालयले विज्ञप्ति निकाल्दै सूचीकृत बाहेक अरू म्यानपावर कम्पनी मार्फत श्रमिक नलैजाने जनाएको छ। मलेसियाले म्यानपावर कम्पनी सूचीकृत गर्ने विषयमा नेपालसँग कुनै परामर्श नगरेको र सहमति पनि नलिएको बताइएको छ। यो एकतर्फी रूपमा गरेको निर्णय हो। युवा श्रम तथा रोजगार मन्त्रालयले पनि यसका बारेमा ध्यानाकर्षण भएको जनाएको छ। यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले हिजो मलेसियाले छनौट गरेका कम्पनी मध्ये दुईवटा कम्पनीमा ताला लगाएको छ। संघका अध्यक्ष डिक बहादुर खत्रीले पत्रकार सम्मेलन मार्फत सांकेतिक कार्यवाही स्वरूप हिजो दुई म्यानपावर कम्पनीमा ताला लगाएको जानकारी दिनुभयो। उहाँका अनुसार एसिया लिंक सर्भिसेस प्रणाली र ट्रस्ट नेपाल ओभरसिज प्रणालीमा ताला लगाइएको छ। मलेसियाले लगाएको सिन्डिकेटमा सघाएको आरोपमा ताला लगाएको व्यवसायीहरूको दावी छ। कारोबार दैनिक खबर छापेको
6: अब स्वास्थ्य सम्बन्धी प्रसंग। नेपालमा अहिलेसम्म लामखुट्टेका कारण हात्तीपाइले, औलो, जापानी डेंगी लगायतका रोगहरू लाग्ने गरे पनि अहिले मृत्युदरका हिसाबले सबैभन्दा चुनौती जापानिज इन्सेफाइटिस रहेको स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सरकारले मलेरिया, हात्तीपाइले रोग अबको 5 वर्ष निवारण गर्ने लक्ष्यका साथ अघि बढ्दै गर्दा डेंगी र जापानिज इन्सेफाइटिस जस्ता रोग नियन्त्रणमा चुनौती थपिएका छन्। लामखुट्टेजन्य रोग नियन्त्रणका लागि व्यक्ति र समुदायको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोपन दालसँग सम्झना महर्जनले कुरा गर्नु भएको छ।
7: अहिले हामीले लामखुट्टे नेपालको कुन कुन धरातलमा पाइन्छ अथवा कुन कुन क्षेत्रमा पाइन्छ भनेर विस्तृत रूपमा अध्ययनहरू गरिरहेका छौं। कतिपय अनुसन्धानमूलक अध्ययनहरू भएका छन्, कतिपय कार्यक्रमको हिसाबले रोगलाई रोकथाम नियन्त्रण गर्नका निम्ति क्रियाकलापहरू मार्फत पनि लामखुट्टेहरूको सर्वेहरू भएको छ। त्यसले गर्दा विभिन्न थरीका लामखुट्टेहरू, उदाहरणका लागि औलो सार्ने लामखुट्टे नेपालको 55 जिल्लाबाट रिपोर्ट भएको छ। तराईदेखि लिएर हिमाली जिल्ला, मुगु, जुम्ला सम्मबाट पनि रिपोर्ट भएको देखिन्छ भने कतिपय लामखुट्टेहरू, जापानिज इन्सेफलाइटिस बनाउने लामखुट्टे नेपालको 27 जिल्लाबाट रिपोर्ट भएको छ। र त्यो चाहिँ तराईदेखि लिएर काठमाडौँ उपत्यका सँगसँगै अन्य पहाड़ी जिल्लाहरूबाट पनि रिपोर्ट भएको छ। त्यसले गर्दा लामखुट्टे यहाँले भने जस्तै नेपालको सबै ठाउँमा पाइएको छ। कुनै प्रजातिका लामखुट्टेहरू कुनै जिल्लामा पाइन्छ भने कुनै प्रजातिका लामखुट्टेहरू अरू कुनै जिल्लाहरूमा पनि पाइन सक्छ अथवा हिमाली पहाड़ी जिल्लामा पनि पाइन सक्छ।
8: समुदायले, घर परिवारले चाहिँ यो लामखुट्टेको जीवन चक्र नै तोड्नको लागि होइन, लामखुट्टेको वृद्धि विकासलाई नै कम गराउनको लागि के गर्न सकिन्छ?
7: सबैभन्दा पहिला त व्यक्तिगत सावधानी अप्नाउनु पर्यो। व्यक्ति स्वयंले के गर्ने? लामखुट्टे बढ्ने सिजनमा अथवा यो बर्खा शुरूआत भइसकेपछि बर्खा सकिएको केही समयसम्म पनि लामखुट्टे नटोकाउनका निम्ति अप्नाउनु पर्ने उपाय शरीर ढाक्ने होला, अथवा ढाक्नै नसकिने अवस्थामा चाहिँ लामखुट्टे भगाउने रिपिलेन्टहरू, मलमहरू पनि आएको छ, त्यसलाई प्रयोग गरेर होला, अथवा घरमा चाहिँ जाली लगाउने, झुलहरू प्रयोग गर्ने। त्यो व्यक्तिगत सावधानीहरू, एउटा परिवारले अप्नाउनु पर्ने सावधानीहरू चाहिँ भइ नै रह्यो। दोस्रो भनेको लामखुट्टेको वृद्धि विकास हुन नदिनका निम्ति चाहिँ आफ्नो घरको माथि छतमा अनावश्यक रूपमा काहीँ पानी जमेको छ कि त ट्याङ्कीमा पानी सञ्चय गरेको छ बिलको कभर लगाएको छैन कि त विभिन्न ठाउँमा जथाभावी फालिएका मिनरल वाटरको माथिल्लो बिरको

0: पनि 4 ml 5 ml मात्रै पानी भयो भने पनि यो लामखुट्टे चाहिँ को आफ्नो सन्तान उत्पादन गर्न सक्छ। घरमा कुलर एसी छ फ्रिज छ भने त्यसको पछाडि थोरै पानी जम्मा भइरहेको हुन्छ, त्यही पानीमा चाहिँ लामखुट्टे छ कि त, अथवा ती सबै कुरालाई हेरेर हामीले पानी सञ्चय गर्ने अभ्यासलाई थोरै परिमार्जन गर्नुपर्छ। 7 दिनभित्र चाहिँ हामीले सञ्चय गरेको पानीलाई प्रयोग गरिसकौं अथवा प्रयोग गर्न सक्दैनौ भने लामखुट्टे नछिर्ने गरेर ढाकेर राखौं भन्ने हाम्रो एउटा त्यो पाटो भयो।
1: इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, आउँदो एक दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रकार छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण ऊर्जा योजना अनुसार 2035-36 उच्चतम विद्युत माग 459 गिगावाट पुग्नेछ। 2080-19 नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछन्। तर भारतलाई नेपाली बिजुलीको सदाबहार बजार मान्न भने नेपाल ढुक्काउने अवस्था छैन। कारण हो भारतले बढ्दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जल विद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। नेपाली बिजुलीको सदाबहार बजार भारत बन्ला शीर्षकको खबर कान्तिपुरमा छापिएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0564143121,
3: मोबाइल 9805678634 र 9701108090।
4: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
4: भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी 17 कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712446।
6: पनि परीक्षण गरिदैछ। बेजिङमा दोस्रो विश्व ह्युमनोइड रोबोट गेम्सको रोमाञ्चक भिडन्त भइरहँदा चीनले विश्व रोबोट बजारमा 97% निर्यात हिस्सा ओगटेर आफ्नो एकाधिकार जमाएको छ। बेजिङमा ह्युमनोइड रोबोटको भिडन्त नेपाल भने कछुवा गतिमा कान्तिपुरमा खबर।
1: अब विदेशको खबर। इरान र अमेरिका बीच सैन्य तथा कूटनीतिक तनाव कम गर्ने प्रयासलाई फेरि गति दिने उद्देश्यसहित पाकिस्तानका सेना प्रमुख असिम मुनिर आज इरानको राजधानी तेहरान जाँदै हुनुहुन्छ। इरानी विदेश मन्त्रालयको प्रवक्ता इस्माइल बगाईले मुनिरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तेहरान भ्रमण गर्न लागेको पुष्टि गर्नुभएको एएफपीले जनाएको छ। इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान पाकिस्तान द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्नुका साथै क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्धनमा पाकिस्तानले गरिरहेको प्रयासलाई अघि बढ़ाउनु हो। तर पछिल्लो समय इरान र अमेरिका बीचको वार्ता कमजोर बनेको र क्षेत्रीय तनाव पुनः चर्किएको अवस्थामा मुनिरको तेहरान भ्रमणलाई पाकिस्तानको मध्यस्थता प्रयाससँग जोडेर हेरिएको खबरमा उल्लेख छ। पाकिस्तानले पछिल्ला महिनाहरूमा इरान र अमेरिका बीच सम्वाद कायम गराउन आफूलाई मध्यस्थ वा सहजकर्ताका रूपमा प्रस्तुत गर्दै आएको छ। पाकिस्तानी सेनाको क्षेत्रीय राजनीतिमा रहेको प्रभावका कारण मुनिरको भ्रमणलाई सामान्य सैन्य भ्रमणभन्दा बढ़ी राजनीतिक तथा कूटनीतिक महत्वको रूपमा हेरिएको छ। पछिल्लो समय अमेरिका इरानमाथि थप कड़ा आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको छ भने इरानले त्यस्ता प्रतिबन्धलाई अस्वीकार गर्दै प्रतिकार गर्ने चेतावनी दिइरहेको छ।
6: अब खेल खबर। अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल एले प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बेहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11सँग 9 विकेटले पराजित भयो। लगातार दुई हारपछि नेपाल ए आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ। हर्बर्ट हरिकेन्स एकाडेमी पनि घरेलु परिस्थितिको फाइदा उठाउँदै नेपाल एलाई दबावमा राख्ने योजनामा छ।
1: आया कैरनमा अब केही खबर संक्षेपमा। गैराती गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा म्याग्दीको धौलागिरी मुना स्टेशनमा 48 मिलिमिटर पानी परेको छ। यसै गरी सिन्धुपाल्चोक ढुङ्गेमा 41 मिलिमिटर, दाङको पासमा 76 मिलिमिटर, पर्वतको 85मा 31 मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
6: नेपालले 10 वर्षमा 10,000 मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भारतसँग 2080 सालमै गरिसकेको छ। निजी क्षेत्रले 923 जलविद्युत आयोजनामा 13 खर्ब 10 अर्ब रूपियाँ लगानी गरिसकेको छ। नेपालमा निर्माणाधीन प्रसारण लाइन चक्रोधार पनि भारततर्फै लक्षित छन्। तर भारतले बढ़दो विद्युत माग पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै सौर्य, वायु, जलविद्युत तथा ऊर्जा भण्डारमा लगानी बढ़ाइरहेको छ। यस्तो अवस्थामा यताको लगानी जोखिमबारे बेलैमा विश्लेषण गर्नुपर्ने बहस हुन थालेको खबर कान्तिपुरमा छ।
1: झण्डै 2 तिहाईको रासोपा सरकारले 45 दिनभित्र संघीय निजामती ऐन तर्जुमा गर्ने प्रतिबद्धता जनाएको थियो। तर सरकार गठनको 5 महिना पुग्न लाग्दा पनि यो विधेयक संघीय संसदमा पेश हुन सकेको छैन। कानूनी शून्यताको अवस्थामा सरकार निकटका केही मुठीभर कर्मचारीले भने कर्मचारी तन्त्रमा निकै चलखेल गरिरहेको पीड़ित कर्मचारीहरू बताउँछन्। जिम्मेवारी नदिने, दुर्गममा सरूवाको धम्की दिने, राजनीतिक रंग छर्किदिने लगायतका काम भइरहेको भन्दै कर्मचारीहरू त्रसित बन्नु परेको दुखेसो व्यक्त गर्छन् भनेर आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
6: साधारण शेयर आईपीओ निष्कासनको स्वीकृति प्रक्रिया लामो समयदेखि रोकिएको छ। उद्योग जलविद्युत आयोजना तथा अन्य उत्पादनमूलक क्षेत्रमा पूँजी जुटाउने प्राथमिक पूँजी बजार ठप्प नै छ। नेपाल धितुपत्र बोर्ड सेभेनले भने दोस्रो बजारलाई प्राथमिकतामा राखेको देखिन्छ। नयाँ पत्रिकाले खबर छापेको छ।
1: जिल्ला प्रहरी कार्यालय रौतहटले साउन 26मा 9 जना फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति निकाल्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 जनालाई प्रहरी अदालत बाहिरै जरिमाना उछुलेर छोडेको थियो। फरार पक्राउको फर्जी तथ्याङ्क, बाटामा जरिवाना असुली, कागजमा गिरफ्तारी शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
6: राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड मानिने 400 केबीको हेटौँडा ढल्केबर सहित 10 प्रसारण लाइन सञ्चालनमा आउने भएको छ। चालू आर्थिक वर्ष 2083-84 सञ्चालनमा आउने प्रसारण लाइनमा नेपाल भारत दोस्रो अन्तर्देशीय प्रसारण लाइन 400 केबीकै न्यू बुटवल गोरखपुर पनि रहेको छ। नेपाल विद्युत प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार प्राधिकरण अन्तर्गत अघि बढ़ेका विभिन्न प्रसारण लाइनहरूमध्ये 10 परियोजनाको निर्माण चालू आर्थिक वर्षमै सकिने अनुमान गरिएको छ।
1: पर्यटकीय राजधानी पोखरामा अहिले एउटा मात्र 5-तारे होटल छ, पोखरा ग्रान्ड। भारतसँग सीमा जोड़िएको भैरवमा भने 3 5-तारे होटल सञ्चालनमा छन् र थप 7 निर्माण वा स्तर उन्नतिको चरणमा छन्। भारतीय पर्यटक, क्यासिनो, धार्मिक पर्यटन, डेस्टिनेशन वेडिङ, व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती शहर तारे होटलको केन्द्र बन्दै गरेको खबर कान्तिपुरमा छापिएको छ।
6: काठमाडौँको भ्रिकुटी मडममा भोलिदेखि 18 संस्करणको नाडा अटो शो सञ्चालन हुँदैछ। यो शोमा आन्तरिक उत्पादनले प्राथमिकता पाउने भएको छ। नाडाले आफ्नो स्वर्ण जयन्ती संस्करणका रूपमा रहने मेड इन नेपाल, मेड फर नेपाल पेभिलियनमा नेपालभित्रै उत्पादन हुने एसेम्बल गरिएका गाड़ीहरू र अटोमोबाइल सामग्री प्रदर्शन गरिने जनाएको छ।
1: काया कैरनमा अब पालो उखानको,
6: ढाटेको र काटेको कहिले मिल्दैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: बितेको 35 वर्षको हिसाब नगरी अबको 35 वर्षको योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामिछानेको निर्देशन। कांग्रेसमा देउबा र गगनबीच सम्वादको प्रयास।
1: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव। कक्षा 12 पालिकाको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा जोड।
6: नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट गर्न खोजिएको आशंका। मलेसियाको नीतिप्रति सरकार र म्यान पावर व्यवसायको विरोध।
1: पाकिस्तानी सेना प्रमुख असिम मुनि राज तेहरान जाँदै इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने प्रयास।
6: र टप एण्ड T20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौ। केही दिन अघि एक चर्चित सांसदले काठमाडौँको फोहोर व्यवस्थापन बारेको बैठकमा चर्का चर्की गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ त्यही बैठकको दृश्य छ अनि तीनै चर्चित सांसद टेबलभरि फोहोरै फोहोर बान्ता गर्दै भन्दैछिन्, कहिले गर्ने फोहोर व्यवस्थापन। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 103.8 अन्तरमनको आवाज
1: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848064145।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
3: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0654141042, 9856023128, 9462614726।
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार
8: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
8: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
9: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
10: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
11: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 4014129 मोबाइल 9856031053।
12: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
13: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
12: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
13: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
13: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
12: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
12: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635930369।
14: This is Radio Dhorbarahi 103.8 MHz.

0: मैले बच्चा बच्चीले ढाड दुख्यो भनेर कहिले पनि झुटो बोल्दैन। उसलाई थाहै छ नि ढाड दुख्यो भने के हो भनेर। उसलाई पेट दुखा चाहिँ उसको अनुभव छ कि त्यो उसलाई तपाईँको कुरो चित्त बुझेन, उसलाई आज केही गर्न मन छैन अथवा केही चित्त बुझेन भने उसले पेट दुखे चाहिँ भन्न सक्छ होइन। त्यो भनेर बच्चाको कम्प्लेनलाई नसुन्नुहोस् भने चाहिँ होइन। र कहिलेकाहीँ हामी कहाँ आउनुभयो, हामीले हेऱ्यौँ, सबै चिज ठिक छ थाहा भएपछि मैले भन्छु पेट दुख्यो भन्छ, फोन दिनु भने हेर्न थाल्छ, बाहिर खेल्न जाऊ भन्छ, दौडिन्छ भने चाहिँ तपाईँ त्यसमा वास्ता नगर्नु भन्छौँ कि हामी त्यो त्यो खालको दुखाइलाई चाहिँ। तर पेट दुख्यो भन्छ राति पेट दुख्यो सुतेको बेलामा र बच्चा उठ्छ, पेट दुख्यो भन्छ बेडमा गएर बच्चा सुत्यो भन्छ, यो दुखाइ चाहिँ सिरियस दुखाइ हो, यसको लागि चाहिँ तपाईँले लिएर जानुपर्छ। पेट दुख्ने चाहिँ सबैभन्दा कमन, सबैभन्दा धेरै सुनिने समस्या हो केटाकेटीमा होइन। यसमा हुन सक्ने सम्भाव्य चिजहरू भनेको चाहिँ एउटा हामीले जुकाहरू पर्यो भन्छौँ नि त्यो, यसलाई चाहिँ हामी प्यारासाइटिक इन्फेस्टेसन भन्छ नि, परजीवी भयो। अर्को भनेको चाहिँ पेट दुख्ने समस्या भनेर एकदम कमनली देख्ने भनेको झाडा पखाला लाग्ने अथवा आउँ पर्यो पेट दुख्यो, यो दोस्रो एकदमै देखिने चिजमा पर्छ। तेस्रो भनेको चाहिँ अहिले आएर चाहिँ यो ग्यास्ट्राइटिस भन्छ त्यसको समस्या पनि केही हदसम्म बढेर गयो। पहिला मैले पढ्दा खासै थिएन, जब म पढिराखेको थिएँ त्यो बेलामा एकदमै कम थियो, अहिले चाहिँ अलिक बढेर आएको छ। तेस्रो यो भयो। चौथो चाहिँ यो कब्जियतको समस्या बढेको कारणले पनि पेट दुख्यो भनेर धेरै नानीहरू आउँछन्। यिनीहरू चाहिँ साधारण कारण हुन् पेट दुख्नको, एकदम जटिल कारण होइनन्। फेरि जटिल कारणहरू पनि हुन्छन् जसले पेट दुख्छ, जसलाई चाहिँ हामीले सर्जिकल कारणहरू भन्छौँ होइन। एपेन्डिसाइटिस भयो, इन्टरससेप्सन भन्छ एउटा आन्द्राभित्र अर्को आन्द्रा छिर्यो, प्यानक्रियाटाइटिस भन्छ यो पत्रेमा सुजन भयो, अथवा यो हेपाटाइटिस भन्छ होइन यो कलेजोमा सुजन भयो, अथवा टाइफोइडको ज्वरो भयो, टाइफोइडको ज्वरोमा पनि पेट दुखेरै आउने हो। हजुर, पेट दुख्ने भनेको चाहिँ एउटा छुट्टाएँ मैले, एकदम इम्पोर्टेन्ट, पिसाबको इन्फेक्सन भयो, यसमा पनि पेट दुखेरै आउँछन्। मान्छे पेट दुख्ने भनेको चाहिँ केटाकेटीको धेरै हामीले देखिने समस्याको एउटा स्वरूप हो पेट दुखाइ चाहिँ, यो एउटा पाटो भयो। अर्को चाहिँ के पनि छ केटाकेटीको भने चाहिँ एउटा छोइहाल्न चाहे, धेरै नानीहरू चाहिँ पेट दुख्यो भन्छन् तर फेरि खेल्न जान्छन् एकछिन पछि, यो लिएर पनि धेरैजना आउनुहुन्छ। के छ त्यहाँ सबै भिडियो एकछिन गरेर हेर्नु पर्यो क्यारे भन्नुहुन्छ, हामीले छान्दा केही हुँदैन, केही पाइँदा पनि पाइँदैन होइन। यो पनि एउटा ठुलै समस्या हो। बच्चा बच्चीलाई चाहिँ पेट दुख्या चाहिँ सबै बच्चा बच्चीले ढाड दुख्यो भनेर कहिले पनि झुटो बोल्दैन, उसलाई थाहै छ नि ढाड दुख्यो भने के हो भनेर। उसलाई पेट दुख्या चाहिँ उसको अनुभव छ कि त्यो, उसलाई तपाईँको कुरो चित्त बुझेन, उसलाई आज केही गर्न मन छैन अथवा केही चित्त बुझेन भने उसले पेट दुख्यो चाहिँ भन्न सक्छ होइन। त्यो भनेर बच्चाको कम्प्लेनलाई नसुन्नुहोस् भने चाहिँ होइन। र कहिलेकाहीँ हामी कहाँ आउनुभयो, हामीले हेऱ्यौँ, सबै चिज ठिक छ थाहा भएपछि मैले भन्छु पेट दुख्यो भन्छ, फोन दिनु भने हेर्न थाल्छ, बाहिर खेल्न जाऊ भन्छ, दौडिन्छ भने चाहिँ तपाईँ त्यसमा वास्ता नगर्नु भन्छौँ कि हामी त्यो त्यो खालको दुखाइलाई चाहिँ। तर पेट दुख्यो भन्छ राति पेट दुख्यो सुतेको बेलामा र बच्चा उठ्छ, पेट दुख्यो भन्छ बेडमा गएर बच्चा सुत्यो भन्छ, यो दुखाइ चाहिँ सिरियस दुखाइ हो, यसको लागि चाहिँ तपाईँले लिएर जानुपर्छ। एकदम पाँच सात दिनै गरेको छैन र दिशा एकदम जमेर बसेको छ भनेदेखि त छटपटै गरेर नै आइपुग्छन् बच्चा बच्ची, नआउने होइन। कसैको चाहिँ चार पाँच दिनमा पास भएको छ, एकदम कडा दिशा छ भने चाहिँ पेट दुख्यो भन्छन्, दिशा गरिसकेपछि अलिकति आनन्द भएको जस्तो हुने त्यस्तो खालको समस्या हुन्छ। कब्जियतको पनि दुख्यो भनेर त्यो पिसाब फेरेको छ, दुखेर छटपट हुने, ज्वरो आउने के पनि भएन नि, त्यसमा त ज्वरो नै आउँदैन, के पनि हुँदैन, पेट दुख्यो भन्छ, अटस मटस गर्छ है, अनि केही समयपछि चाहिँ फेरि नर्मल भएर गएको जस्तो देखिन्छ होइन। त्यो चाहिँ कब्जियतमा पनि देखिने चिज हो। कब्जियतको पाटो छ, सबै चिजको ग्रेड हुन्छ हेर्नुहोस्। कब्जियत चाहिँ साधारण छ, तीन चार दिनमा एकचोटि बच्चाले गइरहेछ, तल दिशा बस्ने ठाउँमा घाउसाउ के भइसकेको छैन भनेदेखि हजुरले फाइबरको मात्रा बढाउनु, बोडी दिनुहोस्, सागको एक कचौरै खुवाउनुहोस् बच्चालाई होइन, त्यो फलफुलको मात्रा एकदम बढाइदिनुहोस्, जति मैले चाहिँ सजिलोको लागि के भन्ने गरेको छ, जति खाइरहनु भएको छ त्यसमा ठ्याक्कै डबल गर्नुहोस् भन्छ कि, तपाईँले एक कचौरा खुवाउनु भएको छ नि दुई कचौरा गरिदिनुहोस्, दुई खाइ नै रहेछ भने त्यसलाई चार गरिदिनु पऱ्यो, डबल गरिदिनुहोस्। यो चाहिँ हजुरले घरमा गर्ने उपाय भयो। अब तपाईँको कब्जियत भएर बच्चाले दिसै पास गरेको छैन, एकदम धेरै दिन भयो, छटपट भयो, र पिरन दुख्यो भनेर बच्चा मैले भने नि हातमा रुन थाल्यो र दुख्यो भनेर बस्यो कामै छोड्यो भने तपाईँले लिएर आउनु पर्यो। त्यसपछि हामीले गर्ने भनेको पहिलो चिज दिशा निकाल्नु पर्यो, त्यो दिशा क्लियर गराउनु पर्यो। दिशा क्लियर गराइसकेपछि चाहिँ तपाईँले कब्जियत हुन दिन भएन फेरि, किन त्यो त दोहोरिन्छ, किन तपाईँको खानकीसँग खानकीसँगै सम्बन्धित भयो। त्यो कारणले गर्दा तपाईँको खानकी परिवर्तन गर्न परि तपाईँलाई खानकी परिवर्तन गर्न जति दिन लाग्छ नि त्यो दिन त्यो समयको लागि चाहिँ हामीले औषधि दिइदिन्छौँ ताकि कब्जियत नहोस् र बच्चा चाहिँ नर्मल हिसाबले पास गर्न सकोस्। त्यसै भने ग्यास्ट्राइटिसको चाहिँ कस्तो छ भनेदेखि यसमा पनि उस्तै हो, पेट दुख्यो भन्छ बच्चाले मुख्यतया खाना खानुभन्दा अगाडि भन्छन् कसैले, कसैले खाना खाने बित्तिकै भन्छन्। यो चाहिँ कहाँनिर मुख्य समस्या छ त्यसमा भर पर्छ होइन, र वाक वाक गर्ने, मुखमा सरल र अमिलो पानी जस्तो त पानी जस्तो आउने, ढ्याउ ढ्याउ गर्ने होइन, खाइसकेपछि रिगर्जिटेसन छ, उलुक्क उलुक्क निकाल्ने, वाललाई बान्ता गर्ने होइन, उलुक्क उलुक्क निकाल्ने गर्छन्। यस्तो यावत चिज चाहिँ ग्यास्ट्रिकका लक्षणहरू हुन् र ठुलो मान्छेमा जस्तो चाहिँ एकदम ग्यास्ट्राइटिस भयो भनेर ड्याङडोङ यो औषधि खुवाइ चाहिँ हालिँदैन बच्चा बच्चीलाई, किनभने त्यति साह्रो कमन चाहिँ छैन फेरि। त्यस कारणले गर्दा हामीलाई शङ्का लाग्यो भनेदेखि हामीले जाँच गराउँछौँ, एकदम सिम्पल जाँचहरू गराइन्छ, यो फुकेर गर्ने जाँचहरू हुन्छ होइन, लक्षण छ त्यो जाँच पोजिटिभ आयो भने हामी त्यो अनुसार उपचार सुरु गर्छौँ। हामीले यो एन्टासिडहरू भनिन्छ जुन बजारमा अभाइलेबल पनि हुन्छ, यिनीहरू चाहिँ साधारण ग्यास्ट्राइटिसको दबाईको रूपमा लिइन्छ, तर त्यो खुवाउनुभन्दा अगाडि पनि केटाकेटीको हकमा चाहिँ हामीले देखाउनु नै भन्छौँ। अरू अरू चिज जुन अघि मैले सीतामोजाहरूले डोज थाहा पाउनु पर्यो किनेर खुवाउनुहोस् भने नि त्यस्तो चाहिँ होइन फेरि, किन त्यति कमन छैन, त्यति कमन नभएको कारणले तपाईँलाई थाहा हुने सम्भावना अलिक कम हुन्छ कि ग्यास्ट्राइटिस चाहिँ भयो भनेर भनेपछि देखाउनै पर्यो। त्यसको लागि चाहिँ ग्यास्ट्राइटिस नहोस् भन्न त एकदम सजिलो छ मेरो विचारमा, एउटा समयमा खुवाउने र अघिको भनेको जस्तै सन्तुलित जुन खाना हामीले अघि कुरा गऱ्यौँ धेरै बेरसम्म त्यस्तै खाना खुवाउनु पर्यो। तेस्रो जङ्क फुड बन्द गराइदिनु पर्यो। जङ्क फुड भनेकोमा चाहिँ धेरै जसो बजारको खानाहरू पर्छन्, यो स्प्राइट कोक यिनीहरू सोडायुक्त खाना हुन्छ नि, कार्बोनेटेड ड्रिङ्क्स बन्द, फिज आउने फिज आउने फिजी ड्रिङ्क्सहरू चाहिँ बन्दै गर्नु पर्यो। त्यो सँगसँगै यो जुन केटाकेटीमा एकदम फेमस चाउचाउ कुरकुरी चिप्स यिनीहरू बन्दै गर्नु पर्यो। मैले चाहिँ बच्चा बच्चीलाई भेटेको बेला उनीहरूसँगै कुरा गर्छु, 3 महिना चाहिँ तपाईँले बन्द गर्नुपर्छ, त्यसपछि हामी भेटौँ, त्यसपछि तपाईँलाई कम भएन भनेदेखि अनि हामी कुरा गरौँ न भन्छु। बच्चा बच्चीको हकमा चाहिँ हजुरले जङ्क कन्ट्रोल गर्दैन, किन खानामा त्यति धेरै समस्या हुँदैन कि, बुवा आमाले हेरेको कारणले गर्दा उनीहरूले 3 खाना चाहिँ राम्रै खुवाएको हुन्छ केटाकेटीलाई, त्यस कारणले ठुलो मान्छेको जस्तो खानै स्किप हुने त्योवाला समस्या बच्चामा हुँदैन। जङ्क तपाईँले हटाउने बित्तिकै चाहिँ तपाईँको ग्यास्ट्राइटिसको प्रब्लम त 90% चाहिँ जान्छ।
1: सामान्यतया यदि बच्चाको तौल र उचाइ उसको उमेर अनुसार छ भने बच्चा स्वस्थ छ भन्ने बुझिन्छ। हामी सबैलाई अवगत नै छ, बच्चा बढ्दै जाँदा बच्चाको उमेर र तौल पनि बढ्दै जान्छ र यो सामान्य प्रक्रिया हो। तर उमेर अनुसार बच्चाको उचाइ र तौलको विकास राम्रोसँग भएको छैन भने चिकित्सकको सल्लाह लिनु पर्दछ। के हजुरहरूलाई थाहा छ, बाल बालिकाको उचाइ र तौल उनीहरूले खाने नियमित खानामा पनि भर पर्छ नि। बाल बालिकाहरूमा पौष्टिक आहारको कमी हुँदा उनीहरूको शरीरको वृद्धि र विकास अनुरूपको लागि आवश्यक पर्ने क्यालोरीहरू नपुग्दा अनि संक्रमण भएको कारण पाचन प्रणालीमा समस्या भएको कारण पनि उनीहरूको उमेर अनुसार उचाइ र तौल असन्तुलन हुन सक्छ। स्वस्थ बच्चा हुन र बच्चाको उमेर अनुसारको तौल र उचाइ कायम राख्न गर्भावस्थादेखि नै ध्यान पुर्याउनु पर्ने हुन्छ। गर्भवती हुँदा विशेष ध्यान दिनुपर्दछ। गर्भावस्थामा उचित खानपान र नियमित स्वास्थ्य जाँच गराउँदा स्वस्थ शिशुको जन्म हुन्छ। विभिन्न अध्ययनहरूका अनुसार बच्चा होचो, दुब्लो, अग्लो, मोटो हुनु वंशानुगत कारणले पनि हुन सक्छ। विश्व स्वास्थ्य संगठन अनुसार शिशु जन्मिदा उचाई कम्तीमा 45 देखि 50 सेन्टिमिटर र तौल 2.5 देखि 3.4 केजीको हुनुपर्दछ। बच्चा एक वर्षको उमेर पुग्दा केटा बच्चाको तौल 9.4 किलोग्राम र केटी बच्चाको 9 केजी हुन्छ। त्यस्तै गरी उचाई 29.2 इन्चको सेरोफेरोमा हुन सक्छ। दुई वर्षमा यदि केटा बच्चा हो भने तौल 12.1 किलोग्राम र केटी बच्चा छ भने 11.5 केजी हुन सक्छ र उचाई लगभग 33.5 इन्च हुन सक्छ। त्यस्तै गरी तीन वर्षको बच्चाको तौल केटा बच्चा हो भने 14 केजी र केटी हो भने 13.3 किलोग्राम हुन सक्छ। त्यस्तै गरी तीन वर्षको बच्चाको उचाई 37 इन्च हुन सक्छ। चार वर्षको केटा बच्चा छ भने तौल 16 केजी र केटी बच्चा छ भने 15.2 केजी हुन सक्छ। यो उमेरका बच्चाहरूको उचाई लगभग 39.5 इन्च हुन सक्छ। बच्चा 5 वर्षको हुँदा केटा बच्चाको तौल 18.2 र केटीको 17.6 किलोग्राम हुन सक्छ। त्यस्तै गरी उचाई औसत 42.5 इन्च हुन सक्छ।
2: मेरो बच्चाको सबै ठिक छ तर वेट गेन भएन, वजन बढेन भनेर धेरैजना आमाहरूले कमेन्ट्स गर्नुभएको रहेछ। हो, अझ नर्मल बच्चा भन्दा जन्मिँदै तौल कम भएका बच्चाहरूको वजन बढाउन अलि गाह्रो हुन्छ। बच्चाको वजन कसरी बढाउने भनेर हामी बुदागत रूपमा 10 कुरामा छलफल गर्छौँ है त। नम्बर 1, एकैचोटि धेरै खुवाउनु भन्दा चाहिँ थोरै धेरै पटक खुवाउँदाखेरि चाहिँ बच्चाको वजन बढ्छ। नम्बर 2, पानी नमिसाएको भैँसीको दुध र दही चाहिँ बच्चालाई नियमित रूपमा खुवाउनु पर्छ। गाईको दुध भन्दा भैँसीको दुधमा चाहिँ फ्याट्स र क्यालोरिज धेरै हुन्छ। नम्बर 3, उच्च क्यालोरिज भएका खानाहरू जस्तै अण्डाको भित्री भाग, मासु, आलु, ड्राई फ्रुट्सहरू जस्तै काजु, बदाम, किसमिस, ओखर, त्यसपछि एभोकाडो र अन्न चाहिँ प्रशस्त मात्रामा खुवाउनु पर्छ। नम्बर 4, नियमित रूपमा बच्चाको डाइट चाहिँ ख्याल गरिरहनु भएको छ तैपनि वजन बढेको छैन भने चाहिँ एकचोटि गएर थाइरोइड र हेमोग्लोबिनको मात्रा चाहिँ चेक गराउनुहोस्। कहिले काहीँ बच्चाको थाइरोइडमा समस्या अथवा हेमोग्लोबिनको मात्रा कम छ भने पनि वजन चाहिँ नबढेको हुन सक्छ। नम्बर 5, जुगाको औषधि चाहिँ 6-6 महिनामा नटुटाइकन खुवाउनु होला। नम्बर 6, यदि बच्चा 6 महिना भन्दा कम छ र वजन बढिरहेको छैन भने बजारमा यो सिमाइल एमसीटी ऑयल भन्ने पाउँछ। यो चाहिँ 1-2 ml चाहिँ आमाको दुधमा मिसाएर 5-6 पटकसम्म खुवाउनुहोस्। नम्बर 7, ठोस खाने बच्चाहरूलाई घिउ, बटर, पिनट बटर सबै जसो खानेकुराहरू चाहिँ मिसाएर खुवाउनुहोस्। भन्नाले रोटी, टोस्ट, बिस्कुट, जाउली, भात, लिटो आदि जस्तो खानेकुरामा चाहिँ यी कुराहरू मिसाएर खुवाउनुहोस्। सब्जी, मासु, अण्डामा थोरै चिज मिसाएर पनि खुवाउन मिल्छ। बच्चाहरूले यसै त कम खान्छन्, त्यसमा थोरै चिज मिसाएर खुवाइदिँदाखेरि चाहिँ क्यालोरिज मजाले पुग्छ। नम्बर 8, तौल बढ्नको लागि चाहिँ फिजिकल एक्टिभिटी र निन्द्र उत्तिकै महत्वपूर्ण हुन्छ। बच्चालाई खेल्न दिनुहोस्, बाहिर गएर रमाउन दिनुहोस्, घरमा आएपछि चाहिँ उसले चाहेको जति उसलाई सुत्न दिनुहोस्। निन्द्र र फिजिकल एक्टिभिटी पुग्यो भने बच्चालाई वजन बढ्न चाहिँ मद्दत गर्छ। नम्बर 9, पानी खानासँग होइन दुई खानाको बीचमा चाहिँ बच्चालाई पानी पियाउनु पर्छ। खाना खानुभन्दा अगाडि अथवा दुई खानाको बीचमा पानी दियो भने शरीरमा भएका टक्सिन्सहरू सफा भएर जान्छ र शरीरले चाहिँ भएका भाइटामिन्स र मिनरल्सहरूलाई उपयोग गरेर वजन बढाउन सक्छ। र यति सबै गर्दाखेरि पनि बच्चाको वजन बढिरहेको छैन भने नजिकैको डाक्टरसँग गएर सल्लाह लिनुहोस्। जिङ्क सहितको मल्टिभिटामिन सिरपहरू पाइन्छ। जिङ्क सहितको यो मल्टिभिटामिन सिरप बच्चालाई खुवाउँदाखेरि चाहिँ उसको वजन बढ्न मद्दत हुन्छ। सँगसँगै हामीले चाहिँ प्रोटिन सप्लिमेन्ट पाउडर पाउँछ, त्यो पनि बच्चालाई दिन्छौँ। त्यसको चाहिँ कति मात्रामा दिने, कति उमेरको बच्चालाई कति दिने भन्ने एउटा चाहिँ क्राइटेरिया हुन्छ, त्यो हामी हिसाब गरेर क्यालकुलेट गरेर दिन्छौँ। र यो प्रोटिन भएको पाउडर खाँदाखेरि चाहिँ बच्चाको तौल बढ्नलाई मद्दत गर्छ। हामीले बुदागत रूपमा 9 नम्बरसम्म भनेका यी कुराहरूलाई चाहिँ पालना गर्दा वजन बढेन भने मात्रै हामी यो सप्लिमेन्टमा जान्छौँ है त। वास्तवमा यी सप्लिमेन्ट्सहरू बच्चालाई दिनु चाहिँ राम्रो उपाय होइन। हामी यसरी नै मातृ र शिशु स्वास्थ्यमा चाहिँ धेरै कुराहरू गर्दै आइरहेको छौँ। हरेक शनिबार हामी युट्युब मार्फत पनि जोडिनेछौँ। युट्युबमा रहेको नेप्लिस डाक्टर च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला र घरमा आफ्नो बच्चालाई के समस्या छ भनेर पनि कमेन्ट्स गर्नुहोला। हामी त्यसको बारेमा पनि छलफल गर्नेछौँ है त। सबैजनालाई ह्याप्पी प्रेग्नेन्सी नेप्लिस डाक्टर।
3: हाम्रो चाहिँ अहिले के चाहिँ खालको चाहिँ अलि हाबी छ भने बच्चा कम्पेयर गर्ने, एउटा एउटै टाइममा जन्मेको बच्चा अर्को चाहिँ आफ्नै रिलेटिभभित्र अथवा आफ्नै चाहिँ परिवारभित्र पनि हुनसक्छ, एउटै घरमा पनि हुनसक्छ कहिले होइन, नभए पनि एउटै टोलमा त थुप्रै बच्चाहरू त्यो समयमा जन्मेको बच्चाहरू हुन्छ। अनि एउटा बच्चा चाहिँ मानव तपाईँको 9 महिना 10 महिनामा उठेर हिँडिन्छ, अनि अर्को बच्चा चाहिँ 12-13 महिनासम्म हिँड्ने सुरसार गर्दैन, अनि त्यो 12-13 महिनामा हिँडेन बच्चा भनेर चाहिँ उहाँहरूले एकदम कन्सर्न। यतिसम्म भेटाइसक्यो मैले 6 महिनाको बच्चा लिएर त्यो बच्चा हिँडेन पनि भन्नुभएको छ हजुरआमाहरूले। अनि मैले हजुरआमा भने तपाईँहरूको पालामा यसरी हिँड्थ्यो आमा भने हिँड्दैन थियो, अनि किन हात्तिनु भएको थियो भने अर्कोले त टेक्छन् त बाबु भन्नुहुन्छ क्या, अनि यो त भएन नि त आमा, अब यो बल्ल यताउति फर्किने बेला भएको छ होइन, यो बस्ने बेला पनि भएको छैन राम्रोसँग, अनि यो कहाँ हिँड्छ नि भने अर्को पनि 6 महिनामा हिँडेको होइन आमा, त्यो हुनै सक्दैन त्यस्तो कुराहरू भनेर चाहिँ अब त्यो मतलब उहाँहरूलाई त्यो खालको के भयो भने अब यो खानपिनु पनि त्यस्तै छ अनि तौल्नु पनि त्यस्तै छ। त्यही भएर त्यही अघि नै भने खोप कार्डको पछाडिपट्टि रोड टु हेल्थ चार्ट भनेर बनाएको छ, त्यो चाहिँ एकदम स्वास्थ्यको मार्ग जस्तो खालको चाहिँ एउटा जसले पनि बुझ्ने भएको छ, धेरै नपढेको मान्छेहरू पनि बुझ्ने भएको छ, त्यही पनि अहिले धेरै शिक्षाको समस्याहरू छैन। त्यसमा चाहिँ तपाईँको उमेरमा त्यो भित्रपट्टि पऱ्यो भने त्यो सामान्य हो, यदि उमेरको यति महिनाको बच्चा मानौँ तपाईँको 6 महिनाको बच्चा 6 किलो छ भन्ने भयो भने त्यसलाई त्यहाँ त्यो रोड त्यो भित्र पर्छ, त्यो भित्र परेपछि भयो। 6 महिनाको बच्चा 4 केजी छ भन्यो भने त्यो बाहिर पर्छ, त्यो बाहिर पर्ने बित्तिकै के ठान्नु पर्यो भने यहाँ केही न केही समस्या छ, त्यो कारणले गर्दा म अब साथीहरू जानु पऱ्यो भने
4: त्यो तालिकामा बढीमा यति हुनसक्छ कममा यति हुनसक्छ भनेर तोकिदिएको
3: दुईटा रेखा छ। दुईटा रेखामा माथि पऱ्यो भने त्यो समस्या भयो किनभने धेरै मोटो बच्चा पनि राम्रो मानिन, अनि तल पऱ्यो भने चाहिँ अहिले भने चाहिँ कुपोषण हुनसक्छ। कुपोषण अब धेरै नै कम भएपछि मात्र त्यसमा कुपोषण देखिन्छ, त्यो चाहिँ अरू कुनै कारणहरू हुनसक्छ, खानकी यदि ठिकै ठाकै छ भने चाहिँ।
4: खानकीको कुरा गर्दाखेरि चाहिँ अलिकति बताउनु न, यो शक्ति दिने, रक्षा गर्ने र वृद्धि गर्ने खाने कुराहरूको सन्तुलन कसरी मिलाउनु?
3: अब यो सामान्यत शक्ति दिने, रक्षा गर्ने, वृद्धि गर्ने खानपिनहरू एउटै खालको नै हुन्छन् यसमा होइन, त्यो फरक फरक किसिमको चाहिँ खानेकुराहरू हुँदैन, त्यो खालको कन्सेप्टहरू हामी यहाँ छ सँगसँगै नभएन हजुर भने जस्तो। तर चाहिँ यिनीहरू चाहिँ जुन हामीले अब यो यसको चाहिँ कति खान्छौँ हामीले भन्ने कुरा सोच्ने बाहेक एकदम धेरै खाने बानी कसैको छ भने चाहिँ त्यसले असर गर्ने अथवा त्यसबाट चाहिने भन्दा बढी चाहिँ हुने कुरा एउटा होला। तर यो हाम्रो जुन नेपाली चाहिँ रहनसहनको खाना छ त्यो चाहिँ लगभग लगभग ब्यालेन्स खालको छ, त्यसमा हामी सबै किसिमको कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, यस्तो खालको चिजहरू जुन जुन हामीलाई चाहिने हो, जिउलाई चाहिने हो, यिनीहरू सबै नै चाहिँ उपयुक्त मात्रामा हुने नै देख्छु। त्यो कारणले गर्दाखेरि अब अहिले चाहिँ भनौँ न यो तरकारीहरू उत्पादन गर्दाखेरि चाहिँ अलि इन्सेक्टिसाइड्सहरू यो चाहिँ औषधिहरू राख्ने चलन आयो, भिटामिनहरू भन्छन् यिनीहरू राख्ने चलन आयो, त्यसले गर्दाखेरि चाहिँ त्यसको चाहिँ जुन अहिले भने जस्तो शक्ति दिने अथवा चाहिँ तपाईँको अब इम्युनिटी पावर बढाउने अथवा रक्षा गर्ने खालको चाहिँ तत्त्व ऊ चाहिँ कम हुन्छ भने अब आफ्नै बारी छ थोरै अथवा आफैले अलिकति लगाउने चलन छ, सागसब्जी सामान्य खालको चाहिँ सिजन अनुसारको लगाउने छ भने त्यसबाट सबै चिज नै लगाउ लगाउ पुगिराखेकै हुन्छ। ठुलो मान्छे
4: खानेकुरामा चाहिँ नि भात जन्ने अनि सागसब्जी जन्ने गेडागुडी जन्ने ती कुराहरूको सन्तुलन त मिलाउनुपर्छ
3: हो। त्यसमा अब इनर्जीको लागि चाहिने भनेको कार्बोहाइड्रेट हो, कार्बोहाइड्रेट भनेको जुन हामी एकदमै बढी चाहिँ हामीले सेवन गर्ने भनेको भातमै हुने गर्दछ। अब अरू भनेको प्रोटिन अब चाहिँ उसबाट माछा मासुबाट पनि आउँछ भने अनि अरू चाहिँ यो गेडागुडीहरूबाट पनि आएकै हुन्छ, र अब फ्याटको कुरालाई चाहिँ हामीले अब आइदर तपाईँको चाहिँ भेजिटेरियन मान्छे शाकाहारी मान्छे छ भने उसले चाहिँ दुधहरू अथवा चाहिँ पनिर चिज यस्तो खालको घिउहरू केही खानु पऱ्यो भने, अब अर्को चाहिँ तपाईँको मांसाहारी मान्छे छ भने उसले चाहिँ माछा मासु सेवन गर्न सक्छ, तर तिनीहरू चाहिँ धेरै कम मात्रामा चाहिन्छ। लगभग लगभग तपाईँको 50-60% जति चाहिँ हामीलाई यो कार्बोहाइड्रेट भन्ने चिज चाहिन्छ जुन भातबाट मिल्छ भने, अर्को चाहिँ तपाईँको भनौँ न 20-30% जतिको हारिमा चाहिँ हामीलाई यो चाहिन्छ भने त्यो फ्याट चाहिँ 10-15% भयो हुन्छ। अब सानो बच्चालाई चाहिँ कार्बोहाइड्रेट भन्दा अलिकति प्रोटिन बढी भयो भने त्यो चाहिँ अलिक राम्रो मान्छ हामीले, किन भन्दाखेरि प्रोटिन भनेको चाहिँ तपाईँको जुन हाम्रो चाहिँ कोशिकाहरू भन्ने हुन्छ त्यो सबै प्रोटिन नै हो, त्यही भएर प्रोटिनको रिक्वायरमेन्ट चाहिँ तपाईँ हामीलाई भन्दा यो एजको मान्छेलाई भन्दा बढ्दो उमेरको मान्छेहरूलाई बढी हुन्छ, गर्भवती महिलालाई बढी हुन्छ, अनि अब सुत्केरी महिलालाई बढी हुन्छ, कुनै मान्छे रोगी छ भने उसलाई बढी हुन्छ। प्रोटिनको समस्या के छ, पचाउन गाह्रो हुन्छ, धेरै मात्रामा एकचोटि सेवन गरिदियौँ भने तर एउटा हिसाबले चाहिँ त्यो उमेरको चाहिँ ख्याल गरिदिनु हुन्छ. त्यही भएर हामी भन्छौँ बच्चाहरूले सर्वोत्तम पिठो बनाउनु, केडाउडी मिक्स गरेर बनाउनु, त्यो चाहिँ त्यसबाट प्रोटिनलाई अलिकति बढी सप्लिमेन्ट गर्न सकेको चाहिँ.
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो.
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि.
6: ए, होटल फ्यामिली छ नि है. हुन्छ, म आजै जान्छु.
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा. मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420.
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी.
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो.
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
11: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार.
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
11: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220.
13: पसल सरेको सूचना. शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण
14: 103.8 अन्तर्मनको आवाज.
15: स्टुडियो अहिले बिहानको 7 बज्यो.
16: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ. अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ. प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार. मोबाइल 98 160 95 301.
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार.
18: धोरबाराही हाइलाइट्स को साथमा
19: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक.
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98 4 61 49 304.
20: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको धोरबाराही हेडलाइन्समा अशोक विश्वकर्माको स्वागत छ. तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ. धोरबाराही हेडलाइन्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ. सोमबार प्रान्न 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ. यसै बैठकमा प्रधानमन्त्री बालिन शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोरेन वागेली, संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक 2083 दफावर छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ. त्यस्तै परराष्ट्र मन्त्री सुशील खनालले राहदानी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पछाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ. महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार पोसार नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ। विभिन्न पाँचवटा समितिको संसदीय समितिको बैठक पनि आज बस्ने भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो। संसद सचिवालयको सूचना अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान 11 बजे, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक 9:30 बजे, पूर्वाधार विकास समितिको बैठक 10 बजे, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो 1 बजे र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो 2 बजे बस्ने तय भएको छ। बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध हुँदा चीनतर्फका मुख्य व्यापारिक नाकाहरू अवरूद्ध बनेका छन्। मुख्य नाका रसुवागढ़ी केही दिनदेखि पूर्ण रूपमा अवरूद्ध रहेको छ। त्रिशुली मैदान पूर्वेशी सड़कमा पहिरो खसेका कारणले सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा नाका ठप्प बनेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवं प्रहरी निरीक्षक दिल्ली राम सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो झरिरहेकोले तत्काल बाटो खुलाउन सम्भव छैन। यसले चीनतर्फको दोस्रो प्रमुख व्यापारिक नाका पानी झण्डै 1.5 महिनादेखि ठप्प रहेको छ। इको र लिपिङ लगायतका सड़कका धेरै ठाउँमा पहिरो रहेको र नाकाको छेवैमा लिपिङको पहिरोमा तल आधार नै नभेटिने गरेर सड़कको स्तर बगाएको हुनाले सड़क सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धु पाल्चोकले जनाएको छ। अहिले तातो पानी नाका अन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाली कन्टेनरहरू अल्पत्र अवस्थामा रहेका छन्। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तनहुँले आर्थिक वर्ष 2082-83 सिंचाई सुविधा विस्तार, पुराना सिंचाई प्रणालीको पुनर्स्थापना तथा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणलाई प्राथमिकता दिएको छ। कार्यालयले सो अवधिमा सञ्चालन गरेका विभिन्न कार्यक्रम मार्फत 15 हेक्टर नयाँ क्षेत्रका सिंचाई विस्तार गर्नुका साथै 110 हेक्टर क्षेत्रफलमा सिंचाई प्रणालीको नवीकरण तथा पुनर्स्थापना गरेको हो। जिल्ला स्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका सिनियर सब इन्जिनियर सचिन कायस्थले यो अवधिमा 9.57 किलोमिटर तटबन्ध निर्माण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 4 हेक्टर जग्गा उकास गरिएको छ। सिंचाईको पहुँच विस्तारसँगै पुराना तथा जीर्ण भएका सिंचाई संरचनाको सुधार, नदी र खोलाबाट हुने कटान नियन्त्रण र खेतीयोग्य जमिन संरक्षणलाई कार्यालयले प्राथमिकतामा राखेको कार्यस्थलले बताउनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले बार र बेन्च बीचको सहकार्यलाई मात्रै प्रभावकारी न्याय सम्पादन सम्भव हुने बताउनु भएको छ। जिल्ला अदालत तनहुँको बार इकाइले दमोलीमा हिजो आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले न्याय सम्पादन सबैको साझा जिम्मेवारी भएकाले सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। अदालत पुग्ने नागरिकले समयमा नै न्याय पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिँदै उहाँले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनलाई थप प्रभावकारी र जनमैत्री बनाउनुपर्ने उल्लेख गर्नुभएको छ। कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नेपाने र वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले पनि न्यायपालिकाप्रति नागरिकको विश्वास बलियो बनाउन बार र बेन्च बीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका साथ सेरा स्थित रहेको कुष्मावती माध्यमिक विद्यालयको नयाँ भवन औपचारिक रूपमा उद्घाटन तथा हस्तान्तरण गरिएको छ। गत वर्ष निर्माण सम्पन्न भएर पठन पाठन समेत सञ्चालन हुँदै आएको भवनको आइतबार हिजो शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्नुभयो। कार्यक्रममा नगर प्रमुख पण्डितले शिक्षाको विकास र भौतिक पूर्वाधारको विकास गर्न सूर्य नेपाल प्रणालीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै विद्यार्थीको सिकाई थप सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभएको छ। सूर्य नेपाल प्रणालीले जग्गा खरिदसँगै अत्याधुनिक सुविधासहित विद्यालय भवन निर्माण गरेर विद्यालयलाई बस समेत उपलब्ध गराएको छ। साथै विद्यार्थीका लागि खाजा पोसाक र यातायातको सुविधा निशुल्क उपलब्ध गराउँदै आएको विद्यालयले जनाएको छ। यसै वर्षदेखि एसईई परीक्षामा सहभागी भएका विद्यालयका विद्यार्थी मध्ये 75% उत्तीर्ण भएका छन्। विद्यालयका प्रधानाध्यापक सीता कुमारी गिरीले सूर्य नेपालको सहयोगले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई समेत अध्ययनमा निरन्तरता दिन सहज भएको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गुरूङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरका उपप्रमुख बहादुर विक राजु, सूर्य नेपालका कम्पनी प्रमुख बाबुराम कार्की, ओडा अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो। प्रदेश आयुर्वेद चिकित्सालय तनहुले एक वर्षको अवधिमा 34,000 बढ़ीलाई सेवा प्रदान गरेको छ। चिकित्सालयले आर्थिक वर्ष 2082/83 34,294 जनालाई सेवा प्रदान गरेको हो। चिकित्सालयले सो अवधिमा बहिरंग सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पंचकर्म, स्तनपानमा र शिशु सेवा, छारसूत्र, प्रयोगशाला, फिजियोथेरापी, शिरोधारा र स्मूल प्राशन सेवा प्रदान गरेको कार्यालयका सूचना अधिकारी सोमकान्त पौडेलले जानकारी दिनुभएको छ। पौडेलका अनुसार चिकित्सालयले तनहुँसँगै गोर्खा, लमजुङ, कास्की, स्याङ्जे र आसपासका जिल्लाबाट आउने सेवाग्राहीलाई आयुर्वेदिक उपचार, रोग प्रतिरोधात्मक क्षमता, स्वास्थ्य प्रवर्धन तथा जीवनशैली व्यवस्थापन सम्बन्धी सेवा प्रदान गर्दै आएको छ। पछिल्लो वर्षहरूमा एलोपेथिक उपचारसँगै आयुर्वेदिक उपचारलाई पूरक उपचारको रूपमा अपनाउने नागरिकको संख्या बढ़न थालेको उहाँले बताउनुभयो। उहाँले आयुर्वेदिक उपचार केवल रोग निको पार्ने माध्यम मात्र नभएर स्वस्थ जीवनशैली अपनाउने अभियान समेत भएकाले समुदाय स्तरमा यसको पहुँच विस्तार र चिकित्सालयले विभिन्न विद्यालय, स्थानीय तथा समुदायसँग सहकार्य गरेर योग शिविर, स्वास्थ्य शिक्षा, आयुर्वेद सम्बन्धी जनचेतनामूलक कार्यक्रम र निशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो। तनहुको आबुखैरनी गाउँपालिका 4 मुगलिन पुलजीप स्थित पृथ्वी राजमार्गबाट प्रहरीले प्रतिबन्धित लागोसर सहित 3 भारतीय नागरिकलाई पक्राउ गरेको छ। मुगलिनबाट आबुखैरनी तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको यूपी 56BK6760 नम्बरको कारलाई प्रहरीले चेकिङ टोली मार्फत जाँच गर्ने क्रममा चालकको सीट पछाडि थैलीमा लुकाई छिपाई राखिएको अवस्थामा लागू औषध बरामद भएको हो। पक्राउ पर्नेमा भारतको उत्तर महाराजगंज जिल्लाको सिरसिया बस्ने 23 वर्षका भूलन खान, 21 वर्षका अमन चौधरी र 26 वर्षका सन्दीप चौधरी रहेका छन्। लागू औषध सहित नियन्त्रणमा लिएका 3 जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आबुखैरनी तनहुँ पठाइएको प्रहरीले जनाएको छ। तनहुको रिसिङ गाउँपालिका 1 बेतेनी स्थित सेती नदीमा डुबेको टिप्परमा बेपत्ता चालकको पहिचान खुलेको छ। शनिबार नदीमा डुबेको अवस्थामा फेला परेको NA1K7247 नम्बरको टिप्परका चालक रोल्पाको रुन्टीगढ़ी गाउँपालिका 7 27 वर्षका प्रेम बहादुर खड्का रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद खिमिरेले बताउनुभयो। पुत्रता एकादशीको अवसरमा तनहुँको शुक्ला गण्डकी नगरपालिका 8 पुलचोक स्थित शुक्ला हिलेटार शिवालय क्षेत्रमा भजन कीर्तन सहित संगीतमय कथा वाचन गरिएको छ। आचार्य ऋषिराम पौडेलले कथा वाचन गर्नुभएको कार्यक्रममा भक्तजनले कथा श्रवणसँगै भजन कीर्तन गरेका थिए। शुक्ला हिलेटारमा अरिसाइनी एकादशीदेखि अरिभोजनी एकादशीसम्म कथा वाचन, भजन कीर्तन लगायत धार्मिक कार्यक्रम सञ्चालन गरिने व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले बताउनुभयो। महिनाभरि सोमबार शिव महिमा सत्सङ समेत गरिएको थियो। सेती नदीको किनारमा रहेको हिलेटार क्षेत्रमा दुग्धेश्वर शिव मन्दिर सहितको धार्मिक पर्यटकीय गन्तव्य निर्माणको काम भइरहेको छ। निर्माणाधीन मन्दिरलाई पूर्णता दिन आर्थिक सहयोग संकलन जारी रहेकोले समितिले सहयोगका लागि सबैमा आग्रह समेत गरेको छ। तनहुका सामुदायिक वन पैदावारको समुचित सदुपयोग र बिक्री वितरण गरेर उल्लेख्य आमदानी हुन सफल भएको छ। हरियो वन नेपालको धन भन्ने मूल मर्मलाई व्यवहारमा उतार्दै तनहुका वन उपभोक्ता समूहले काठ दाउरा बिक्रीबाट स्थानीय विकासका साथै राज्यको ढुकुटीमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन्। डिभिजन वन कार्यालय तनहुले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 तनहुका सामुदायिक वनहरूबाट 17,23,45,122 रूपियाँ बराबरको आर्थिक कारोबार भएको छ। यस अवधिमा जिल्लाका विभिन्न सामुदायिक वनबाट स्वीकृत कार्ययोजना अनुसार 1,22,039.99 क्युफिट काठ र 163.76 चट्टा दाउरा उत्पादन र बिक्री वितरण गरिएको हो। वन पैदावारको यो कारोबारबाट राज्यलाई ठूलो परिमाणमा राजस्व समेत संकलन भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच सैन्य र कूटनीतिक तनाव कम गर्ने प्रयासलाई फेरि गति दिने उद्देश्यसहित पाकिस्तानका सेना प्रमुख असिम मुनिर आज इरानको राजधानी तेहरान जानुहुने भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मुनिरले पाकिस्तानी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तेहरान भ्रमण गर्न लागेको पुष्टि गर्नुभएको एएफपीले जनाएको छ। इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान पाकिस्तान द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्नका साथै क्षेत्रीय शान्ति र सुरक्षा प्रवर्धनमा पाकिस्तानले गरिरहेको प्रयासलाई अगाडि बढ़ाउनु हो। तर पछिल्लो समय इरान र अमेरिका बीचको वार्ता कमजोर बनेर क्षेत्रीय तनावपूर्ण चर्किएको अवस्थामा मुनिरको तेहरान भ्रमणलाई पाकिस्तानको मध्यस्थता प्रयाससँग जोडेर हेरिएको खबरमा उल्लेख गरिएको छ। इराकले सशस्त्र भएको एएफपीले जनाएको छ। इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान पाकिस्तान द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्नका साथै क्षेत्रीय शान्ति र सुरक्षा प्रवर्धनमा पाकिस्तानले गरिरहेको

0: अगाडि बढाइएको हो। अल आराजीको यो निर्णय रणनीतिक इराकी निर्णय भएको भन्दै सशस्त्र समूहसँग भिडन्त नगरी संवाद मार्फत प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो। रब अन्तिममा खेल समाचार। पटक पटक सर्दै आएको 14 संस्करणको दक्षिण एसियाली खेलकुद साथको नयाँ मिति तय भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल एसएओसीको बैठकले 14 साग आउँदो चैतको 20 गतेदेखि 28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा नेपालको तर्फबाट ओलम्पिक कमिटी अध्यक्ष जीवन राम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र राष्ट्रिय खेलकुद परिषद राखेपछि कार्यकारी सदस्य सिक्का सुलवाल सहभागी हुनुभएको थियो। यस्तै सागमा 28 खेल समावेश गर्ने निर्णय भएको छ। सागमा 7 देशले भाग लिने प्रतियोगिताको खेलहरू पाकिस्तानको लाहौर र इस्लामाबाद तथा फैसलाबादमा हुने जनाइएको छ। अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी20 क्रिकेट श्रृंखलामा नेपालीले आज हर्बर्ड हेरिकेन्स एकाडेमीसँग खेल्ने भएको छ। खेल नेपाली समय अनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल एले प्रतियोगितामा यसअगाडि खेलेका 2 खेलमा लगातार हार बिहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए दोस्रो खेलमा बंगलादेशको हाई पर्फर्मेन्स 11सँग 9 विकेटले पराजित भएको थियो। लगातार 2 हार पछि नेपाल ए आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रदैछ। हर्बर्ड हेरिकेन्स एकाडेमी पनि घरेलु परिस्थितिको फाइदा उठाउँदै नेपाल एलाई दबावमा राख्ने योजनामा हुने जनाइएको छ। हवस् त यिनै विविध खबरहरू सँगसँगै बिहान 7 ढोरबार हेडलाइट साझेका लागि सकिएका छन्। 10 हामी विस्तृत समाचारहरू सहित थप ताजा समाचारहरू लिएर उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166343072।
5: तीजका गीत संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
5: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
6: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
5: द्वितीय पुरस्कार रु 15,000,
6: तृतीय पुरस्कार रु 10,000,
5: सान्त्वना पुरस्कार रु 5,000।
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
5: द्वितीय पुरस्कार 5,000
6: र तृतीय पुरस्कार रु 3,000।
5: मुख्य सहयोगी संस्था सूर्य नेपाल प्राली सेराटार।
6: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7।
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 कार्यालय।
6: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98560-31-937,
5: सुरेन्द्र श्रेष्ठ 98560-36-136,
6: रविन्द्र राज पौडेल 98560-62-888।

0: कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, फेत्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
2: मोबाइल 9908535537।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँडा।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बिजी मोमो हाउस, दुलेगौडा, हेल्प चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
7: ए हो र, ल त ल।
8: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 9855621692।
9: एक्सपर्ट 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी,
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-7178।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
2: विस्तृत जानकारी का लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 061-414-233, मोबाइल 98-678-87।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
4: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98-461-56-99 छ।
8: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 4th वार्षिक साधारण सभा तथा 2nd अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
9: मिले देखो कुर्ता सुरुवात चुरा मिलाएर
10: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
11: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
12: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
10: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
5: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक चार घर माथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806557731।
13: सुवर्ण अवसर।
14: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
13: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
14: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
13: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
14: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
13: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
14: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
13: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
14: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
13: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाग जस्ता दीर्घ रोगको सफल उपचार
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिटी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौ आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
15: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
16: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
15: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
16: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
17: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
17: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746780681।
18: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
19: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166630।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
8: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
8: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी
6: विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
7: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
6: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 065-571-240।
9: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
7: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
7: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
10: कहाँ जाने?
11: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
10: अनि बिचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9041616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9025552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्रणाली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
14: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
15: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
16: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
14: ठाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
17: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
18: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
19: र रामचन्द्र महत 9461616878।
20: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
21: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
20: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
21: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
22: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
17: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9468383522।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
2: स्टुडियो साइन्सियन अहिले बिहानको 8 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
3: कहिले धरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुखेको छ, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँघर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
4: कार्यक्रम लोक भाका
3: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

आदरणीय श्रोता वृन्द नमस्कार। रेडियो ध्रुवबाराही 103.8 मेगाहर्जमा सधैँको बिहानी झै आजको बिहानी पनि कार्यक्रम लोक भाकाको प्रतीक्षा गरेर बस्नुहुने तपाई सम्पूर्णको साथमा अशोक विश्वकर्मा उपस्थित भइसकेको छु। लोक भाकाको आज सोमबारको श्रृंखलालाई लिएर विशेष सोमबार हामी किन उपस्थित भएका हौं भने धेरैजना लोकगीत गायन कला हुने साथीहरू हुनुहुन्छ। आज तपाईहरूको प्रस्तुतिलाई कार्यक्रममा समेट्ने उद्देश्यसहित हामी उपस्थित भएका छौं। आजको श्रृंखलामा तपाईहरूको पक्कै पनि उपस्थिति रहनेछ। तपाईका सुमधुर आवाज हाम्रो रेडियोबाट हामी गुन्जाउन पाउनेछौं भन्ने अभिलाषा बोकेर उपस्थित भइसकेको छु। 9 बजेसम्म हामीलाई फोन गरेर हामीलाई सुनेर साथ दिनुहुनेछ भन्ने अपेक्षा पनि छ। कार्यक्रम तपाईले हामीलाई इन्टरनेट अनलाइनमा www.radiodharbarahi.com.np हाम्रो पात्र मोबाइल एप अनि नेपाली पात्र मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। आजको श्रृंखलामा तपाईले आफ्नो गायन कला प्रस्तुत गर्नुपर्नेछ। फोन गर्न 0564142000 बाटो खुल्ला गरिसकेका छौं। त्यही बाटो गरेर आउनुहोला, हामी त्यही बाटो हेरी हेरी बस्नेछौं। आजको श्रृंखलामा तपाईँहरू फोन गर्दै गर्नुहोला, हामीलाई सुन्दै गर्नुहोला अनुरोध गर्छौं। र कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप ढिला नगरिकन राख्न चाहन्छु। मायाले मलाई हेरेको हेरे यति धेरै किन होला, यस्तै आवाज रहेको छ। कल्पना देवकोटा र खेम सेन्चुरीको आवाजमा रहेको सुमधुर भाका तपाईँ सबैजनाको लागि कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप स्वीकार्नुहोस्।

मायाले मलाई हेरेको हेरे किन हो कुन्नी, यति धेरै सुमधुर भाका तपाईँ सबैजनाको लागि कार्यक्रमको पहिलो सांगीतिक कसरी स्वरूप राखिरहेका छौ। रेडियो धर्वाराही 103.8 मेगाहर्जमा गुन्जिरहेको यो हो कार्यक्रम लोकभाका। लोकभाकाको आज सोमबारको श्रृंखलामा विशेष गायन प्रतिभा हुने साथीहरूलाई हामीले समावेश गर्दै आइरहेका थियौं। साथीहरू कता कता हुनुहुन्छ कुन्नी, आज सृष्टिजी नआएको भएर हो कि कसो हो, फोन आउन अलिक गाह्रो गाह्रो भए जस्तो भएको छ। तपाईँहरूको ठाउँमा हामी पक्कै पनि सुनिएका छौँ होला, गुन्जिएका छौँ होला। तपाईँलाई पनि गीत गाउन मन लागिरहेको छ, आफ्नो प्रतिभा सुनाउन रेडियोबाट भन्ने लाग्छ भने 0564 14 200 को लाइन खुल्लै राखेको जानकारी गराउन चाहन्छौ। तपाईँहरूको अनुपस्थितिमा हामीसँग यो ज्ञातलाई पूरा गर्नका लागि गीत संगीतहरू सुवाहरू केही छ र त्यसकारण पनि हामी सकेसम्म तपाईँको गीतलाई स्थान दिने हो। यदि तपाईँहरूको अनुपस्थिति रह्यो भने मात्रै अन्य गीतलाई हामीले स्थान दिनुपर्छ। यदि बेला साथीहरू आउनु भएको छैन, सायद साथीहरू हामीलाई सुनिरहनु भएको छैन कि सुनी पनि साथीहरू गीत गाउन आउँदैन भनेर, गीत गाउन नआउने साथीहरूले फोन नगर्नु भएको हो कि, अथवा गीत गाउन जान्ने साथीहरूसम्म हामी पुगिरहेको छैनौँ कि, है त्यो हामी यहाँ बसेर बुझ्न पनि सकिरहेको छैनौँ। हामीलाई सुनिरहनु भएको छ, तपाईँलाई गीत गाउन आउँछ भने कृपया फोन गरेर साथ दिँदै गर्नुहोला। यति बेलाको क्रममा भने तपाईँ सबैजनाको लागि निश्चल दबाडी र दीपिका बैम्बु मगरको सुमधुर आवाजमा रहेको भाका यो जीवन मायालाई दिमकी बन्दगी राख्दैछु, सिकार्नुहोला।

बग्यो बग्यो गन्दकी यो जीवन मैयालाई दिन्छु गन्दगी सुमधुर भाका तपाईँका लागि राख्यौ दीपिका बैम्बु अनि निश्चल दवाडीको सुमधुर आवाजमा रहेको थियो यो गीतमा शब्द निश्चल दवाडीको अनिलय बाबु कृष्ण परियारले गर्नु भएको हो आजको श्रृंखलामा मिठा गीत संगीतहरू तपाईँहरूको बीचमा राख्ने प्रयास गरिरहेका छौं सोमबारको श्रृंखला हो विशेष गरी यस अगाडिका श्रृंखलाहरूमा धेरैजना साथीहरू आउनुहुन्थ्यो तर यो पानी परिसकेपछि हामीले पनि पूर्ण रूपमा पूर्ण क्षमतामा हामी टाढा टाढाका साथीहरूसँग पहुँच बनाउन सकिरहेका छैनौं अलि समस्या जस्तो पनि भइरहेको छ यो बाध्यताका कारणले पनि हो हामी छिट्टै पूर्ण प्रसारणमा पनि तपाईँहरूको माझमा उपस्थित हुनेछौं आजको श्रृंखलामा हामी सोमबारको श्रृंखला हो मिठा गीत संगीतहरू मार्फत तपाईँहरूलाई मनोरञ्जन त दिइरहेका नै छौं तपाईँको ठाउँमा हामी सुनिएका छौं गुन्जिएका छौं हामीलाई सुन्दै हुनुहुन्छ भने फोन पनि गरेर साथ दिँदै गर्नुहुन अनुरोध गर्दै अर्को भाका राखौं तीज अब आउन लागिसक्यो घर आँगनमा विशेष गरी तीजका माहौलहरू बनिरहेका छन् होला गाउँ ठाउँहरूमा तपाईँको ठाउँमा परिवेशमा समूहमा पक्कै पनि तीजका कुराकानी भएका छन् होला तीजका गीतहरू सुनिएका छन् होला तीजका कार्यक्रमहरू भइरहेका छन् होला भन्ने अपेक्षा गर्दै यति बेलाको क्रममा अर्को सुमधुर भाका राख्ने तयारीमा छु यो गीतमा नाच छम छम बोलको गीत रेखा बुर्लाकोटी र समीक्षा अधिकारीको सुमधुर आवाज विपिन किरणको शब्द अनि दीपक शर्माको लयमा सजिएको भाका स्वीकार्नुहोला।

0: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: चिवन धाम गौतम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीति नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर,
3: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
5: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98-241-84-264 र 98-141-53-305।
8: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
8: फोन नम्बर 065414321,
9: मोबाइल 9805678634 र 9781107090। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार।
10: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री।
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार।
10: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
11: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की।
12: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे।
13: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9850631353।
14: नमस्ते, तपाईँ यति बेला रेडियो ढलवालाई सुन्दै हुनुहुन्छ। थ्याङ्क यू।

0: एकैछिन यो छोटो व्यवसायिक विश्रामपछि फेरि पनि तपाईँ सबैजनालाई स्वागत छ। रेडियो धरवाराही 103.8 मेगाहर्जमा सुनिरहनु भएको छ कार्यक्रम लोक भाका मिठा गीत संगीतहरूबाट मनोरञ्जन दिइरहेका छौं। सोमबारको श्रृंखला हो, तपाईँकै प्रतिभाहरूलाई पनि कार्यक्रममा स्थान दिने तयारीमा हौ। बल्ल एकजना साथीले फोन गर्नुभएको छ, हामी उहाँलाई कार्यक्रममा समेट्छौं। को हुनुहुन्छ कहाँबाट? नमस्कार। नमस्कार हजुर।
1: नमस्कार
0: है। नमस्कार, को बोल्दै हुनुहुन्छ कहाँदेखि? बुद्धि बहादुर गुरुङजी। अनि त्यतातिर केवराङतिर हाम्रो रेडियो कतिको राम्रो सुनिएको छ? अनि कस्तो सुनिएको छ? रेडियो प्रष्ट सुनिएको छ कि छैन बुद्धि बहादुरजी? राम्रै सुनिएको छ। अनि के गर्दै हुनुहुन्थ्यो? कार्यक्रम सुन्दै हुनुहुन्थ्यो। अलिक छिटो आउनु भएन नि, आज अलिक ढिलो गरेर आउनुभयो।
1: ढिलो अरू पनि आउँछ कि, अरूलाई पनि पालो दिनु पर्ने त्यहाँ म पुरानो मान्छे पछि नै सुन्दैन हुँदैन
0: ल ठिक छ। अनि आज कुन गीत सुनाउनुहुन्छ त?
1: मैले हिजो गल्की मात्रै सुनेको इन्द्रियले रोजगारमा त्यही गीत सुन्दा बनाइरहेको थियो। अरू अहिलेको वातावरण अनुसार खोला कोल्सीहरू झरनाहरू सुसाएको बगेको
0: ल हुन्छ, हामी तपाईँको गीत हामी पनि सुन्छौँ, धेरैजना साथीहरूलाई सुनाउँछौँ। सुरु गर्नुहोस् हुन्छ। ल हस्
1: नाप्नलाई लाउने खुसी रसायो हिरसायो के फुलेछ बनाइ बसायो खोली रसायो के फुलेछ बनाइ बसायो
0: यति नै छ। ल एकदम राम्रो, आज यो गीतमा स्वर पनि एकदम मिठो सुनिएको छ है बुद्धि बहादुरजीको। आज चाहिँ स्वर तपाईँको यो गीतमा एकदम म्याच भएछ, मिठो गीत सुन्ने छ। धेरै धेरै धन्यवाद। अनि ढोरबारेमा सधैँ आउने हो नि, जीवन पर्यन्त हामी जबसम्म रहन्छौँ तपाईँहरूको साथ पनि त्यति जबसम्म रहनु पर्यो नि बुद्धि बहादुरजी। हेलो, ल हुन्छ, आउनुभयो, धेरै धेरै धन्यवाद, खुसी लाग्यो। त्यही त त्यही त, हामी जबसम्म रहन्छौँ तपाईँहरू पनि तबसम्म रहनु पर्यो है। ल अनि आज कुनै गीत सुन्न मन लागेको छ, कसैलाई सुनाउनु मन लागेको छ त्यस्तो छ भने भन्नुहोस्।
1: मैले अहिले भर्खर गइहालेँ यही गीत नै, त्यहाँ त 2046 सालतिर रेकर्ड भएको थियो माई गुरुङ उमा गुरुङको स्वरमा सजेको यही गीत नै खोको देखेको भजन सम्भव भयो।
0: फुल वर्ष आयो भन्ने गीत हुन्छ, हामी खोजेर सकेसम्म बजाउने कोसिस गर्छौँ है त। ल हुन्छ हस्, नमस्कार। हुनुहुन्थ्यो हामीलाई यति बेला बुद्धि बहादुर गुरुङले मेगदे 6 नम्बर वडा पर्छ सायद मनपाङको केवराङबाट फोन गर्नु भएको हो। अब पालो तपाईँको पनि छ, फोन गर्नलाई 0564 14 200 लाइन हामीले खुल्ला राखेका छौँ। कोही साथी आइसक्नु भएको छ? नमस्कार। नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? जेनिसा थापाजी, आज स्कुल जाने तयारीमा पनि हुनुहुन्छ होला? ल एकदम मिठो गरेर खानु होला है त, कति छिटो खाना लाउनु भएछ, कति छिटो खाना खाना पाकिसकेछ जेनिसाजीकोमा है। ल अनि जेनिसाजीलाई अब हामी धेरै कुराकानी गर्दैनौँ, जेनिसाजीको गीत सुनिहाल्छौँ हामी। ल सुरु गर्नुहोस्।
2: माछिले काने कोले कोले आए माछ काने साथीहरु छौ टङ टङै हाँस खेल ग पिरतिको डुङ्गा चढाउला चाहिँ हेरा चाहिँ मोती चाहिँ सम्पत्ति मलाई चोखो मायालु मलाई चोखो मायालु।
0: ल धेरै धेरै धन्यवाद। अनि स्कुलमा कतिको गाउनुहुन्छ जेनिसाजीले? स्कुलमा कतिको गाउनुहुन्छ नि? ल गाउने कुरामा पछि नपर्नु होला, आफ्नो प्रतिभालाई प्रस्फुटन गर्दै गर्दै जानु होला है त। ल आउनुभयो, धेरै धेरै धन्यवाद। ल हस् नमस्कार, छोड्छौँ है त।
2: हस्
0: हुन्छ हुनुहुन्थ्यो हामीसँग जेनिसिया थापाले फोन गर्नुभएको शुक्ला गण्डकी आठ ढोरफुर्दीबाट हो। हामीलाई धेरै खुसी लाग्छ तपाईँहरूको सहभागिताले अन्य साथीहरूले पनि सुनिरहनु भएको छ भने फोन गर्न सक्नुहुनेछ। फोन नम्बर खुल्ला छ तपाईँहरूको लागि, आउने बाटो खुल्ला छ, त्यही बाटो गरेर आउनुहोला। यति बेलाको क्रममा भने धन कमाउन हिँडेमा लाहोर बाँचे भने ल्याइदिन्छु पाहुर बोलको भाका छ। हेमन्त कान्छा र साइली अनि सुनिता बुढा छेत्रीको सुमधुर आवाजमा सजिएको यो लोक भाका यति बेलाको क्रममा राख्दैछु, स्वीकार्नुहोला।

झलको आउँदा यही फोटो हेरी जोवन धानी बसे है मैयाले सुमधुर कर्णप्रिय भाका हेमन्त कान्छा र शैली र सुनिता बुढा छेत्रीको आवाजमा सजिएको भाका रहेको थियो। गीतमा राजकुमार बगरको लय तथा शब्द सृजना सुन्न सकिन्छ। यस्ता गीत संगीतले साँच्चै हाम्रो नेपाली माटोको विशेषता बोकेको हुन्छ, बाध्यता बोकेको हुन्छ। सुन्दर पक्ष माया प्रेतीका कथाहरू यस्ता गीत संगीतहरूले पनि महसुस गराउँछन्। आजको श्रृंखलामा हामी तपाईँ सम्पूर्णका लागि तपाईँकै सुमधुर आवाजका गीत संगीतहरू पनि सुनाएर हामी जानकारी गराइरहेका छौं, मनोरञ्जन दिइरहेका छौं भने तपाईँहरूको सहभागितालाई पनि हामी जोड़िरहेका छौं भने अन्य मिठा गीत संगीतहरूबाट पनि मनोरञ्जन मार्फत तपाईँहरूलाई हामीले मनोरञ्जन दिने प्रयास गरिरहेका छौं। कस्तो लागिरहेको छ कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रममा आज सोमबारको श्रृंखलामा विशेष गायन प्रतिभा हुने साथीहरूलाई हामीले जोड्दै आइरहेका थियौं। आज पनि हामी तपाईँहरूकै प्रतीक्षा गरिरहेका छौं। फोन गर्न 0-65-414-200 को लाइन त खुल्ला छँदैछ। यति बेलाको क्रममा अर्को भाका राख्छु किनकि साथीहरूको अनुपस्थिति छ। युवराज मगर र देवी घरती मगरको सुमधुर आवाज, नेत्रा रियालको शब्द अनि एचबीएन किस्मतको लयमा सजिएको भाका ढोर पाट नैमा बोलको भाका रहेको छ। सुन्दै गर्नुहोला, हामी सँगै रहनुहोस्। हामी अर्को भाका सहित कार्यक्रममा उपस्थित हुनेछौं। तपाईँले पनि फोन गर्दै गर्नुहोला।

ध्वरोपाचनमा मैयालाई भेटियो, तिर्सन मेटियो, सुमधुर भाका देवी घरी मगर र युवराज मगरको आवाजमा सजिएको भाका रहेको थियो। आजको श्रृंखलामा हामी यस्तै मिठा गीत संगीतहरू सुनाएका पनि छौं। तपाईँकै मिठा कर्णप्रिय आवाजहरू पनि कार्यक्रममा समावेश गरेर हामी धेरैजना साथीहरूलाई सुनाउने प्रयास आजको श्रृंखलामा गर्यौं। यो गीत, यो प्रयास तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रियाहरू दिएर नबोल्नुहोला। कार्यक्रमको उत्तरार्धतर्फ आउन लागिसक्यौं। आज थोरैजना साथीहरूसँग कुरा भयो, अलि टाढा टाढा हामी सायद सुनिएका पनि छैनौं होला। कति टाढासम्म सुनिएका छौं हामीलाई, विशेष गरी यता लुम्लेतिरबाट पनि फोन गर्नुहुन्थ्यो अमृतजीले, त्यसलाई सुनिएको छ कि छैन, सुनिएको छ भने पनि यसो खबर पाउन पाए हुन्थ्यो जस्तो लाग्छ। अझै टाढा स्याङ्जातिर बिरुवातिर हाम्रो रेडियो राम्रै सुनिएको हुनुपर्छ, सुनिएको छैन भने पनि साथीहरू खबर गरिदिनुहुन अनुरोध गर्छौं। यो अनुरोध गर्दै आजको श्रृंखलामा यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अर्को श्रृंखलामा तपाईँको र हाम्रो भेट हुन्छ। आजको श्रृंखलामा फोन गर्नुहुने बुद्धि बहादुरजी र जे निशा थापालाई पनि हृदयदेखि आभार व्यक्त गर्दै जाँदा जाँदै फुल तिम्रो माया फुल जस्तै बसायो वर्को गीत रहेको छ। यो भाका विशेष गरी तनहुको फेरी फेरीलाई पनि समेटिएको छ। विशेष गरी रिसिङतिरका भेकोटतिरका कुराहरू यो गीतमा समावेश भएको छ। लय अत्यन्तै राम्रो छ। यति बेलाको क्रम राख्छु रामजी पौडेललाई नै समीक्षा अधिकारीको आवाजमा छ। यो गीतमा नेपाल राणा भाटको लय तथा शब्द सृजना छ। स्वीकार्नुहोस् मलाई आजको श्रृङ्खलाबाट विदा हुने आज्ञा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 98678167।
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टमा खुलेको द भिलेज गार्डनमा जाउ न। तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
10: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
0: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: Tobiz wa himalayaswater.com.np login garnu hos. Yo ho Thaha Sanchar Network. Samayako awaz.
13: समाचार अब विस्तारमा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि दिउँसो 1 बजे प्रदेश सभा बैठक बोलाइएको छ। एमाले र सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना सांसदलाई पक्षमा मतदान गर्न व्हीप जारी गरिसकेका छन्। सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्र भने विवाद कायमै छ। विश्वासको मतको विपक्षमा मतदान गर्न राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले व्हीप जारी गर्दै निर्देशन दिनुभएको छ। तर राप्रपाबाट 3 मन्त्रीसहित सरकारमा सहभागी भइसकेको छ। नेकपा एमाले नेकपा र राप्रपाको समर्थनमा थापा गत 4 भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। सरकारमा सहभागी राप्रपाका 3 मन्त्रीलाई समेत पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ। राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेशसभा सदस्यबाट कार्यवाही गरेर अरू 3 प्रदेशसभा सदस्यलाई पनि कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएपछि मुख्यमन्त्रीलाई संकट परेको हो। मुख्यमन्त्रीसँग एमालेका 25 र नेपाली कम्युनिष्ट पार्टीका 26 सदस्य मात्रै छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कंग्रेसका 36 सांसदले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न व्हीप जारी गरेको छ। 110 सदस्यीय बागमती प्रदेशसभामा हाल 104 सदस्य छन्। मुख्यमन्त्रीलाई 53 मत आवश्यक छ।
14: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले पनि आफ्नो कार्यकालमा आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ। आज दिउँसो 2 बजे बस्ने प्रदेशसभाको बैठकमा उहाँले विश्वासको मत लिने तय भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच भएको 3 बुधे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो। त्यसअगाडि नेपाली कंग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो। कंग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ 3 गते नै फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो। गएको 9 गते भएको एमाले र नेकपा बीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो। संविधानको धारा 168.5 अनुसार 2081 वैशाख 27 मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले 2081 वैशाख 31 गते पहिलो पटक विश्वासको मत लिनुभएको थियो। 92 सदस्यीय प्रदेशसभामा एमालेका 40 र कंग्रेसका 29 सदस्य छन्। यस्तै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका 17, राप्रपाको सभामुख सहित 5 र जसपाका 1 सांसद छन्।
13: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मागलेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले राजधानी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव वेशविहन तथा ओसार पसार नियन्त्रण र पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
14: खरसाङको निजी भ्रमण सकिएर प्रधानमंत्री बालेन्द्र शाह आज काठमाण्डु फर्कदै हुनुहुन्छ। निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि गण्डकी प्रदेशमा रहनुभएका उहाँ आज काठमाण्डु फर्काउनुहुने सचिवालयले जनाएको छ। शुक्रबार स्थलमार्ग हुँदै पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुग्नुभएको थियो। हिजो मुस्ताङबाट फर्कनुभएका उहाँ पोखरामै बास बस्नु भएको छ। प्रधानमन्त्री शाह काठमाण्डुदेखि सड़क मार्ग हुँदै मुस्ताङ पुगेर पोखरा फर्कनु भएको हो। शुक्रबार कार्कीको माछापुच्छ्रे गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्नुभएका प्रधानमन्त्री शाह हिजो पनि पोखराकै एक रिसोर्टमा बस्नुभएको बताइएको छ। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शुक्रबार निजी भ्रमणमा निस्कनु भएको थियो।
13: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
15: गुणस्तरीय प्लम्बिङको परिवर्तनमा
16: मार्बलका सिपी भिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएफएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
15: सुरक्षा घरको साथ जीवन दर्शन।
17: यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
13: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
14: अब बाँकी समाचार। म्याग्दीको बहुप्रतीक्षित राहुगार जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघु गंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो। रघुगंगा हाइड्रोका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार बाँध, डिस्टेन्डर, सुरुङ, स्विचयार्डको परीक्षण भइसकेको छ। 20 मेगावाट क्षमताको एउटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को 20 मेगावाटको युनिटको पनि हिजोदेखि परीक्षण थालिएको छ। एक हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न समय लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले बताउनुभयो। भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स जेपीले 45 महिनामा सम्पन्न गर्ने लक्ष्यसहित 2017 नोभेम्बर 2074 मंगसिर 6 गते 6 अर्ब रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। सन् 2022 फेब्रुअरीमा पहिलो, सन् 2022 फेब्रुअरीमा दोस्रो र सन् 2025 नोभेम्बरसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो। चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न हुन लागेको हो।
13: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकाले इरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक आक्रमण गर्न लागेको बताउनु भएको छ। आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति समाप्त गरिसकेको र अब आर्थिक मोर्चामा ठूलो अभियान शुरू हुने बताउनु भएको हो। बेसेन्टले राष्ट्रपति ट्रम्पले इरानका करिब 100% सैन्य कारखाना नष्ट गरिदिएको र उसको आणविक कार्यक्रम समाप्त पारिदिएको दावी समेत गर्नुभएको छ। बेसेन्टले लेख्नु भएको छ, अब हामी अन्तिम चरणमा पुगेका छौं। बिहान हुनासाथ आर्थिक मोर्चामा ठूलो अभियान शुरू हुनेछ। कुनै पनि विरोधी विरूद्ध अहिलेसम्मकै ठूलो आर्थिक आक्रमण। इरानले सुरक्षाको ग्यारेन्टीका नाममा धम्की र दबावका माध्यमबाट शासन सञ्चालन गर्दै आएको बेसेन्टको आरोप छ। यद्यपि अमेरिकी अर्थमन्त्री बेसेन्टले आफ्नो एक्स पोस्टमा अमेरिकाले इरान विरूद्ध अब वास्तवमा कस्तो कदम चाल्न लागेको हो भन्नेबारे कुनै जानकारी दिनुभएको छैन। यसैबीच अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई सम्हाल्न इरानले इन्धनको मूल्य बढ़ाउने संकेत गरेको छ। अमेरिकाले इरानी बन्दरगाहमा गरेको घेराबन्दी र बढ़दो आर्थिक संकटका बीच 9 करोड़ 30 लाख जनसंख्यालाई भारी अनुदानमा इन्धन उपलब्ध गराउन सरकारलाई धौधौ परिरहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् 2026 इरानको कुल गृहस्थ उत्पादन 5.4% खुम्चिने प्रक्षेपण गरेको छ। इरानमा यसअघि पनि इन्धनको मूल्य वृद्धिका कारण देशव्यापी विरोध प्रदर्शन भएका थिए। त्यसैले आगामी केही साताभित्र अन्तिम निर्णय लिने तयारी गरिरहेको इरानी प्रशासन अहिले निकै सतर्क देखिएको छ।
14: अब खेल समाचार। अस्ट्रेलियामा जारी टप 10 टी20 सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज होबर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। नर्थन टेरिटोरीमा जारी प्रतियोगितामा नेपाल ए र होबर्ट बीचको खेल नेपाली समयअनुसार दिउँसो 3:15 बजे शुरू हुनेछ। आफ्ना अघिल्ला दुवै खेलमा पराजित भएको नेपाल ए अंकविहीन रहँदै तालिकाको पुच्छारमा छ। शुक्रबार भएको पहिलो खेलमा एन्ट्री स्ट्राइकसँग पराजित भएको नेपालले शनिबार बंगलादेशको हाई पर्फमेन्स टोलीसँग पराजित भएको थियो। होबर्ट पनि हालसम्म जीतविहीन छ। पहिलो खेलमा भिक्टोरियासँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशको टोलीसँग पराजित भएको थियो। जारी सिरिजमा न्यूजील्याण्ड ए लगातार दुई खेलमा जीत निकाल्दै शीर्ष स्थानमा छ। बंगलादेश हाई पर्फमेन्स र भिक्टोरिया सीएले पनि लगातार दुवै खेल जित निकालेका छन्।
13: अब मौसम आज केही प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा कतै ठूलो पानी परेको छैन। अहिले बिहान पनि कतै छिटफुट बाहेक वर्षा भएको छैन। हाल देशभर मनसुनी वायुको प्रभाव भनिरहेको छ। मनसुनको नुनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ। अहिले देशभर साधारणतया बदली रहेको छ। दिउँसो बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
14: बागमती र कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै राप्रपाको विवादले बागमतीका मुख्यमन्त्री सकुस्त।
13: प्रतिनिधि सभा बैठकमा आज उद्योग वाणिज्य मन्त्रीसँग प्रश्नोत्तर। मुस्ताङ भ्रमण गरेर प्रधानमन्त्री शाह काठमाडौँ फर्किँदै।
14: नागदीको राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न। 40 मेगावाट क्षमताको परियोजनामा 10 दिनभित्र परीक्षण उत्पादन।
13: इरान विरूद्ध हालसम्मकै ठूलो आर्थिक आक्रमण गर्ने अमेरिकाको चेतावनी। आफ्नो देशमा तेलको मूल्य वृद्धि गर्ने इरानको तयारी।
14: र अस्ट्रेलियामा जारी टप एन टी20 क्रिकेटमा नेपालले आज होबर्ट हरिकेन्ससँग खेल्ने।
13: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं। नमस्कार।
18: हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं। आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसेन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
19: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
20: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
19: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
20: त्यसो भए कहाँ जाने त कान्छा?
19: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वास्थ्य पनि राम्रो पनि।
20: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
21: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
20: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
22: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
21: आहा, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
20: हामी कहाँ अर्डर अनुसार

0: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
2: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
4: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891505630 र 9746680681।
4: आज पनि भात डढायौ? के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउने बेला तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर तिल मात्र बस्छ। करार बाटै भयो,
4: नरिसौ न त। बरु हिँड कहाँबाट ल्याउने हो?
5: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9556083507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्ची के मोहनी लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ। वर्षौं भएर बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9911435622। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9896613195 र 9847153068।
10: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
7: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइन्टको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
10: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
11: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल त हो नि, मान सम्मान इज्जत बढेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्टीय चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807162।
15: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
16: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
15: कहाँ?
16: गन्जकी मेडिकल हल।
17: हो, गन्दगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
16: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
17: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
10: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 065590369, मोबाइल 9840826।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
18: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
18: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
18: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855240420, 9901454674 र 9460230420।
19: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
3: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
4: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
3: द्वितीय पुरस्कार रु 15,000,
4: तृतीय पुरस्कार रु 10,000,
3: सान्त्वना पुरस्कार रु 5,000।
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
3: द्वितीय पुरस्कार 5,000
4: र तृतीय पुरस्कार रु 3,000।
3: मुख्य सहयोगी संस्था सूर्य नेपाल प्राली सेराटार।
4: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
4: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9850639337,
3: सुरेन्द्र श्रेष्ठ 9850636136,
4: रविन्द्र राज पौडेल 9850662888।
0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840788528 र 9808-16142।
6: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी,
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98603-73-73-10 र 98261-53-507।
13: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9805535533 र 9806615899।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब स्किन छ।
4: खाकैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
6: र रामचन्द्र महत 9841616878।
7: भदौ 1 गतेदेखि 8 गतेसम्म चिउन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
8: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: धार्मिक महोत्सवका आकर्षणहरू
8: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
9: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
7: कथा सहितको झाँकी गीति नाटक
8: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
7: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
8: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
7: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
1: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाणपत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
13: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9546078302।
15: भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
10: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
10: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
10: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
15: र बिहानी सत्र कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712440।
16: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
16: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक रान्च प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: हाइजेनिक रान्च प्रणाली, शुक्ला गण्डकी 8 सफल एक्ले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560268091।
19: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 9253519122, 9800528 र 9460769246।
20: १०३.८ अन्तर्मनको आवाज। स्टुडियो
21: अहिले बिहानको 10 बज्यो
22: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
24: धोरबाराही हाइलाइट्स को साथमा
25: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
24: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
26: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईं हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पुरानो राजनैतिक दलहरूसँग 35 वर्षको हिसाब माग्दै नहेर्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिनुभएको छ हिजो काठमाडौँमा भएको नीति संगठन र नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले यस्तो निर्देशन दिनुभएको हो विगतमा अरू नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रासोपासँग नभएको समेत बताउनुभयो उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहेको भन्दा आउँदो पुस्ता र देशको भविष्यको लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ प्रतिपक्षले देशमा लोकतन्त्र स्थापनाका लागि ठूलो त्याग गरेको तर सुशासन ल्याउन नसकेकाले राष्ट्रपतिले सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि लामिछानेले बताउनुभयो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बलात्कार तथा यौन हिंसाका पीड़ितको पहिचान खुल्ने तस्वीर भिडियो र अन्य सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गर्नुभएको छ मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत पीड़ितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न संचार माध्यम पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो यौन हिंसाका घटनामा पीड़ितहरूको पहिचान सार्वजनिक गर्न संवेदनशील र गम्भीर गैर कानूनी विषय भएको उहाँले बताउनुभयो विशेष गरी यौन हिंसाका पीड़ित बालबालिकाको पहिचान सार्वजनिक गर्नु अझै गम्भीर कसुर हुने भन्दै उहाँले संचार तथा अरू सामग्री सम्प्रेषण गर्दा पीड़ितको गरिमा गोपनीयता सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताउनु भएको छ संचार माध्यम पत्रकार संचारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीड़ितको पहिचान खोल्ने तस्वीर भिडियो र अन्य सामग्री प्रकाशन प्रसारण वा पुनः प्रसारण नगर्न आग्रह गर्दै सामग्री यस अगाडि नै प्रकाशित भइसकेको भए तत्काल अटाउन समेत उहाँले आग्रह गर्नुभएको छ भदौको 4 गते नियुक्त हुनुभएका बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो 1 बजे विश्वासको मत लिने कार्यक्रम रहेको छ नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थनमा 63 सदस्य सहितको समर्थनमा थापा मुख्यमन्त्री हुनुभएको हो तर राप्रपाले आफ्नो प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टीको सदस्य र प्रदेशसभा सदस्यबाट कार्यवाही गरेर अरू 3 प्रदेशसभा सदस्यलाई पनि कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएपछि मुख्यमन्त्रीलाई संकट परेको छ उहाँसँग एमालेको 25 र नेपाली कम्युनिष्ट पार्टीको 26 सदस्य मात्रै रहेका छन् राप्रपाले निर्वाचनमा मत नदिन ह्विप जारी गरिसकेको छ आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने त्यसमाथि दलहरूले छलफल गर्ने जनाइएको छ प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस 36 सांसदले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ 110 सदस्यीय बागमती प्रदेशसभामा हाल 104 सदस्य रहेका छन् मुख्यमन्त्रीलाई 53 मतको आवश्यक रहेको छ बागमती प्रदेशसभा सभामुख विहीन रहेको छ संविधानको धारा 186 अनुसार अध्यक्षता गरिरहनुभएका उपसभामुख अप्सरा चापा गाईले मत दिन नपाउने अवस्थामा मुख्यमन्त्री अरू संकटमा पर्नुपर्ने देखिएको छ। राप्रपा र कांग्रेसको हुइबका कारणले मुख्यमन्त्रीलाई समर्थन गर्ने 63 सदस्य भए पनि मतदानमा 50 आहारीमा रहेकाले समस्या देखिने भएको हो। तनहुको व्यास नगरपालिका 12 छिर्कने स्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनिरहेको छ। आइतबार हिजो साँझ पहिरो खसेर सड़कको एक लेन अवरूद्ध हुँदा अर्को लेनबाट सवारी साधन आवत जावत गर्न असहज भएको प्रहरीले जनाएको छ। पहिरो खसेको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय तनहुबाट प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरी सहित 15 जनाको टोली घटनास्थलमा खटाइएको छ। प्रहरी टोलीले पहिरो हटाएर सड़क संचालनमा ल्याउन आवश्यक पहल गरिरहेको छ। पहिरोका कारणले राजमार्गमा सवारी साधन आवत जावत प्रभावित भएकाले चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका 7-13 स्थित कुष्मावती माध्यमिक विद्यालयको भवन औपचारिक रूपमा उद्घाटन तथा हस्तान्तरण गरिएको छ। गत वर्ष निर्माण सम्पन्न भएर पठन पाठन समेत सञ्चालन हुँदै आएको सूर्य नेपालद्वारा निर्मित भवनको आइतबार शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्नुभयो। कार्यक्रममा नगर प्रमुख पण्डितले शिक्षाको विकास र भौतिक पूर्वाधार विकास गर्न सूर्य नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै विद्यार्थीको सिकाई थप सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभएको छ। सूर्य नेपाल प्रहरीले जग्गा खरिदसँगै अत्याधुनिक सुविधा सहित विद्यालय भवन निर्माण गरेर विद्यालयलाई बस समेत उपलब्ध गराएको छ। साथै विद्यार्थीका लागि खाजा पोसाक र यातायात सुविधा समेत निशुल्क उपलब्ध गराउँदै आएको विद्यालयले जानकारी दिएको छ। यसै वर्षदेखि एसईई परीक्षामा सहभागी भएका विद्यालयका विद्यार्थी मध्ये 75% विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयका प्रधानाध्यापक सीता कुमारी गिरीले सूर्य नेपालको सहयोगले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई समेत अध्ययनमा निरन्तरता दिन सहज भएको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा नगरका उपप्रमुख बहादुर विक राजु, सूर्य नेपाल प्रहरीका कम्पनी प्रमुख बाबुराम कार्की, ओडा अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले बार र बेन्च बीचको सहकार्यबाट नै प्रभावकारी न्याय सम्पादन सम्भव हुने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार इकाईले दमौलीमा हिजो आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले न्याय सम्पादन सबैको साझा जिम्मेवारी भएकाले सम्बन्धित सबै पक्ष बीचमा सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। अदालत पुग्ने नागरिकले समयमा नै न्याय पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिँदै उहाँले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनलाई थप प्रभावकारी र जनमैत्री बनाउनु पर्ने उल्लेख गर्नुभएको छ। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेपाने र वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले पनि न्यायपालिकाप्रति नागरिकको विश्वास बलियो बनाउन बार र बेन्च बीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको थियो। कास्कीको अन्नपूर्ण गाउँपालिका 9 साबेत स्थायी घर भएकी भैखु विक पोखरा बस्न थालेको 10 वर्षभन्दा बढ़ी भयो। पोखरा बसे पनि बसाईसराई प्रमाणपत्र नलिएका कारणले ओडाबाट पाइने सेवा लिन करिब 4-5 घण्टा लगाएर गाउँमै पुग्नुपर्ने बाध्यता छ। तर गाउँमा गएर लिनुपर्ने सेवा पोखरामै पाउँदा उहाँ निकै खुशी हुनुभयो। यो आर्थिक वर्षका लागि उहाँले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्नुपर्ने थियो। वर्षातको समयमा साबेत गाउँ पुग्न गाह्रो छ। यो समयमा वडा कार्यालयले पोखरा महानगरपालिका 5 स्थित पर्स्याङमा सञ्चालन गरेको घुम्ती सेवा शिविर मार्फत उहाँले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्नुभएको छ। भैखु विका जस्तै अन्नपूर्ण गाउँपालिका 9 उल्लेरीका जालवीर पुन पनि घुम्ती शिविर सेवाबाट मख देखिनुहुन्छ। सेवा शिविर मार्फत उहाँले आफ्नो पाङ्गता परिचय पत्र नवीकरण गर्नुका साथै जग्गाको मालपोत कर समेत बुझाउनुभयो। यो शिविर पोखरामा आयोजना हुन्थेन भने आफूले शास्ति खेप्नु परेको पुनले सुनाउनु भएको छ। वडा कार्यालयको यो कदमले ठूलो राहत पुर्याएको उहाँले बताउनु भएको छ। यस्तै वडा कार्यालयले सञ्चालन गरेको घुम्ती सेवा शिविरले स्थानीय सरकारको प्रत्याभूति गराएको सेवाग्राही स्थानीयको भनाइरहेको छ। पोखरा महानगरपालिका 22 अवस्थित विशाल महादेवको मूर्ति सहितको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न हाइकिङ गरिएको छ। पोखरा 17 स्थित माछापु श्री बिम्ब पार्कबाट शुरू भएको हाइकिङ रानीवन पुम्देकोट स्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको ड्रीम सिटीमा पुगेर सम्पन्न भएको थियो। यस्तै पोखरा पर्यटन केन्द्र र पोखरा क्लिकको आयोजनामा विश्व पर्यटन दिवसका दिनमा गरिने पुम्दी भुम्दी खुल्ला पर्वतीय दौड़ प्रतियोगिताको तयारी तथा यस क्षेत्रको पर्यटन प्रवर्धनका 7 किलोमिटर दूरीमा हाइकिङ गरिएको हो। कार्यक्रममा जनप्रतिनिधि पर्यटनकर्मी संचारकर्मी र स्थानीयको सहभागिता रहेको थियो। मलेसियाले आफ्नो देशमा नेपाली श्रमिक लैजान निश्चित कम्पनीलाई मात्रै मान्यता दिएपछि नेपाल सरकार र नेपाली व्यवसायी दुवैले विरोध गरेका छन्। मलेसिया सरकारले विदेशी कामदार व्यवस्थापन प्रणाली पोर्टलमा नेपालका झण्डै 1200 वटा इजाजत प्राप्त म्यान पावर कम्पनी मध्ये जम्मा 25 वटालाई मात्रै आधिकारिक एजेन्सीका रूपमा सूचीकृत गरेपछि यसको सर्वत्र आलोचना शुरू भएको छ। मलेसियाको यो कदमले नेपाल सरकारले कड़ा प्रतिवाद गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो सिन्डिकेट मान्य नहुने भन्दै नेपालका लागि मलेसियाका कार्यवाहक राजदूतलाई मन्त्रालयमा नै बोलाएर स्पष्टीकरण माग गरेको छ। दुई देशबीच भएको द्विपक्षीय श्रम सम्झौता र स्थापित कूटनीतिक अभ्यास विपरीत हुने यस्ता एकतर्फी निर्णय स्वीकार नगर्ने नेपाल सरकारले स्पष्ट अडान लिएको छ। पछिल्लो समय लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस अर्थात जेई रोगको जोखिम बढ़न थालेको छ। संक्रमणका कारणले बिरामी हुने र ज्यान गुमाउनेको संख्या बढ़े पछाडि स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार देशका 25 जिल्लाका 59 पालिकामा 80 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये 86% जेई विरूद्धको खोप नलगाएको पाइएको छ। यस्तै गरी संक्रमणका कारणले अहिलेसम्म 21 जनाको ज्यान गइसकेको छ। जापानिज इन्सेफ्लाइटिसका संक्रमित मध्ये सबैभन्दा धेरै झापामा 10 जना रहेका छन्। त्यस्तै कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन सुनसरी र नवलपरासी पूर्वमा 5-5 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै रोगको जोखिम मुख्यत तराई र भित्री मधेसका जिल्लामा बढ़ी देखिए पनि इलाम, काभ्रे पलाञ्चोक, काठमाडौँ, सिन्धुली र सुर्खेत लगायतका पहाड़ी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार जापानिज इन्सेफ्लाइटिस मुख्यत संक्रमित क्यूलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झड्का आउने र चेतनामा परिवर्तन हुने जस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान परिवार कल्याण महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच सैन्य तथा कूटनीतिक तनाव कम गर्ने प्रयासलाई फेरि गति दिने उद्देश्यसहित पाकिस्तानका सेना प्रमुख असीम मुनिर आज इरानको राजधानी तेहरान जानुहुने भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मुनिरले पाकिस्तानी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तेहरान भ्रमण गर्न लागेको पुष्टि गर्नुभएको एएफपीले जनाएको छ। इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान पाकिस्तान द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्नु साथै क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्धनमा पाकिस्तानले गरिरहेको प्रयासलाई अगाडि बढ़ाउनु रहेको छ। तर पछिल्लो समय इरान र अमेरिका बीचको वार्ता कमजोर बनेको र क्षेत्रीय तनाव पुनः चर्किएको अवस्थामा मुनिरको तेहरान भ्रमणलाई पाकिस्तानको मध्यस्थता प्रयाससँग जोडेर हेरिएको खबरमा उल्लेख गरिएको छ। र अन्तिममा खेल समाचार। पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक भएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा हिजो एक कार्यक्रमका बीचमा ललितपुर महानगरपालिकाका मेयर श्री बाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभयो। यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ। एनभीएलको पहिलो संस्करण यही भदौको 19 गतेदेखि 27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखी कवर्ड हलमा हुने तयारी छ। यसअगाडि यो प्रतियोगिता भदौको 4 गतेदेखि 13 गतिसम्म हुने तयारी थियो, तर आयोजक केडिया ग्रुपले गएको शुक्रबार नयाँ मिति तय गरेको हो। पहिलो संस्करणमा 6 वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा खप्तड फाल्कन्स, मधेस वारियर्स काठमाडौँ स्म्यासर्स, काठमाण्डु रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराज रहेका छन्। गएको साउनको 10 गति घरेलु खेलाड़ीको अक्सन सम्पन्न भइसकेको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ध्वरबाराही हाइलाइट्स आजका लागि सकिएका छन्। 2 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँटोको
26: अक्सन सम्पन्न भइसकेको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ध्वरबाराही हाइलाइट्स आजका लागि सकिएका छन्।

0: वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
1: एक सय 103.8 अन्तर्मनको आवाज।
2: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
2: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
4: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
2: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
12: मेरो कन कन कन कन कन। टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरा तिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र, कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
14: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।

0: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसापानी, अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878, र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
6: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
8: नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल भाद्र महिनाको 9 गते मंगलबार, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको द्वादशी तिथि। आज भौम प्रदोष व्रत बस्ने दिन। सन् 2026 अगस्त 25 तारीख रेडियो धोरबाराही 103.8 मेगाहर्जसँगै फेसबुक पेज, वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। संसदमा गरिमाको न्याय र दोषीमाथि कड़ा कार्यवाही हुनुपर्ने सांसदहरूको माग, जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने सांसद अफसाना बानुको भनाई। गरिमा चौधरीको बलात्कार पछाडि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ। एक वर्षमा 10 वर्ष मुनिका 250 बालिका बलात्कृत भएको तथ्याङ्क सार्वजनिक, आफन्त र चिने जानेकै व्यक्ति पीड़क हुने गरेको प्रहरीको दावी। स्याङ्जाको गल्याङमा जीप दुर्घटना, 2 जनाको घटनास्थलमा मृत्यु, 17 जना घाइते, गम्भीर घाइते 2 जनाको पाल्पा मिशन अस्पतालमा उपचार हुँदै। गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षा अनुसार देश विकास गर्नु सबैको साझा कर्तव्य भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई, विधिको शासन नै राज्यको वास्तविक सफलताको कड़ी भएको प्रस्तोक्ति। सांसद इन्दिरा राणा र एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभाको बैठकमा प्रयोग गरेका केही शब्दहरू रेकर्डबाट हटाउन सभामुख डोल प्रसाद अर्यालको निर्देशन। एमाले महासचिव शंकर पोखरेलले तयार पारेको पार्टीको प्रतिवेदनको मस्यौदाप्रति अध्यक्ष केपी शर्मा ओलीको अब्जेक्सन, अलग्गै प्रतिवेदन तयार पार्न उपाध्यक्ष रामबहादुर थापा बादललाई निर्देशन, अध्यक्ष हटाउने हल्ला चलाउनेलाई कार्यवाही गर्ने संकेत। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा 15 महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा र नेता पूर्ण बहादुर खड्काद्वारा छुट्टा छुट्टै रिट दायर। कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत पाउन सफल। बागमती प्रदेशमा गहिरिँदै सत्ता संकट, मुख्यमन्त्री किरण थापालाई बहुमत जुटाउन सकस। हिजो बस्न नसकेको प्रदेश सभाको बैठक आज 4 बजे बस्ने। विभिन्न 4 वटा विधेयक दफावर छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रतिनिधि सभाको निर्णय। प्रतिनिधि सभाको बैठक आज प्रान्न 1 बजे फेरि बस्ने। बलात्कार तथा यौन हिंसाका पीड़ितको पहिचान खुल्ने। तस्विर, भिडियो र अरू सामग्री प्रकाशन तथा प्रसारण नगर्न सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाको आग्रह। पीड़ितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गैर कानूनी विषय भएको भनाई। पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानहरूद्वारा हिजो प्रदर्शन। भारतीय कुखुरा र चल्लाको अवैध तस्करी र नियन्त्रण रोक्न माग। जनताको प्रत्यक्ष गुनासो सुन्ने रासोपाको अभियानमा सहभागी हुन जिल्ला कार्यसमिति तनहुको आग्रह। सीमित कम्पनीलाई मात्रै मलेसियाली रोजगारदातासँग जोड्ने प्रयास सिन्डिकेटको प्रयास भएको भन्दै व्यवसायीहरूको विरोध। सूचीकृत नेपालका 25 वटा म्यान पावर कम्पनीको प्रणालीबाट नाम हटाउने निर्णय। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नुपर्नेमा सरकारवालाहरूको जोड। सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि यूएईका राजदूतबीच शिष्टाचार भेटवार्ता। द्विपक्षीय श्रम सम्बन्धी समझदारी प्रभावकारी कार्यान्वयन गर्ने सहमति। व्यवसायी दुर्गा प्रसाईको घरबाट बरामद सामग्री सहित उपस्थित हुन प्रहरीलाई सर्वोच्च अदालतको आदेश। प्रसाईलाई घर बाहिर हिँडडुल गर्न नदिनुको कारण 24 घण्टाभित्र पेश गर्न अल्टिमेटम। नेपालमा पनि लामखुट्टेको तोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस रोगको जोखिम बढ्दै 25 जिल्लाका 59 पालिकामा 80 जनामा संक्रमण पुष्टि। संक्रमणकै कारणले अहिलेसम्म 21 जनाको मृत्यु। नागढुङ्गा सुरुङ मार्गमा 9 सीटसम्मका निजी गाड़ीका लागि पनि आवागमन खुल्ला। 1 हप्ताको परीक्षण र चालकहरूको अनुभव विश्लेषण पछाडि अन्य गाड़ीलाई पनि क्रमशः प्रवेश दिने तयारी। वर्षायामका कारणले बन्द रहेको पोखरा जोमसम हवाई उडान पुनः शुरू। मुस्ताङको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास। तनहुको शुक्ला गण्डकी 8 पुलचोक स्थित शुक्ला हिलेटार शिवालय क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेव मन्दिरको निर्माण कार्य फेरि सुचारू। शिवालय क्षेत्रको वृहत डीपीआर निर्माणका लागि अन्तर्क्रिया सम्पन्न। हिमालयन लाइफ इन्सुरेन्सको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया तत्काल अगाडि नबढ़ाउन अदालतको आदेश। सदस्यको जन्म

0: युक्रेनको हवाई रक्षा बलियो बनाउन युरोपेली समर्थन एकजुट, फ्रान्सले दुई ईरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति ईरानको आपत्ति। थाइल्याण्डका तीनवटा प्रान्तमा एक रात 51 स्थानमा विस्फोट र आगजनी, बर्नहेमको पहिलो अन्तर्राष्ट्रिय भ्रमण युक्रेनमा हुने। हर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूसँग शुल्क लिने प्रस्ताव इरानको संसदबाट स्वीकृत, अमेरिकासँग व्यापार युद्ध जित्ने क्यानाडाको प्रयास मूर्खता भएको अमेरिकाको दावी, क्यानाडालाई विनाशकारी असर पर्ने चेतावनी। गरीब परिवारलाई वर्षमा तीनवटा खाना पकाउने एलपीजी ग्यास निशुल्क उपलब्ध गराउने भारतमा तामिलनाडु सरकारको घोषणा। इरानले हर्मुजबाट गुज्रने जहाजहरूसँग शुल्क लिने संसदबाट पारित भयो प्रस्ताव, इरान विरूद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट। गाजामा सेना परिचालनबारे छलफल गर्ने युगाण्डा र बुरूण्डीका सैन्य अधिकारी इजरायलमा। चौधौं दक्षिण एसियाली खेलकुद साग चैतको 20 गतेबाट 28 गतिसम्म आयोजना हुने र टप एण्ड टी20 सिरिजमा नेपालको पहिलो जीत, होबार्ट हुरिकेन्स 39 रनले पराजित। हवस्तै नै खबरहरू सँगसँगै आजका लागि ढोरबाराही हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। 7 बजे विस्तृत समाचार सहित हामी उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसहित म अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: X103.8 अन्तर्मन को आवाज।
3: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही धुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560145 र 98560245।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन।

0: उपप्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उपप्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: हाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
7: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
8: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235-52763 र 98-660-80-715
9: र रामचन्द्र महत 98461-16878।
10: हजुर, दान गरौ।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
11: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
7: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुसी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका सनह।
13: खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरी नि के हो भन्या पक्कै।
14: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510888461 र सिजन गुरुङ 97045409
2: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओजी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
2: उपचार हुने रोगहरू
3: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
2: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
3: कपाल झर्ने समस्या
2: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
3: टाउको तथा शरीरको चाया
2: बुढेसकालमा छाला चिलाउने रोग
3: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
2: छाला तथा यौनाङ्गमा आउने मुसा
3: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
2: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी दुलेगौडा
4: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ समय बिहान 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ अनुरोधक कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ
5: ₹103.8 अन्तर्मनको आवाज
6: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईँको बिहान शुभ रहोस्

नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय श्री बसुन्चादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 9 गते मंगलबार, साउन शुक्ल पक्षको द्वादशी तिथि, सन् 2026 अगस्तको आज 25 तारीख। तिथि अनुसार आज भौम प्रदोष व्रत बस्ने दिन। आदरणीय श्रोतावृन्द, भौम प्रदोष भनेको आज के हो संक्षिप्त जानकारी लियो। भौम प्रदोष व्रतको कथा प्रत्येक महिनाको शुक्ल र कृष्ण पक्षको त्रयोदशी तिथिमा प्रदोष मनाउने प्रचलन रहेको छ। यो तिथि मंगलबार पर्दा भौम प्रदोष व्रत भनिन्छ। यस वर्ष भौम प्रदोषको पवित्र व्रत आज मनाइँदैछ। यस दिन उपवास, पूजा र कथा सुन्नु अत्यन्तै शुभ र फलदायी मानिन्छ। भौम प्रदोष कथा सुन्नु र पाठ गर्नुले भगवान शिवबाट विशेष आशीर्वाद प्राप्त हुन्छ र जीवनमा आर्थिक बाधाहरू हट्नेछन् भन्ने विश्वास गरिन्छ। यस व्रतसँग सम्बन्धित केही तथ्यहरू समेत रहेको छ। सुन्दर चाँदीका आधुनिक आकर्षक गरगहनाहरू बनाउनु परेमा शुक्ला गण्डकी चार दुली गौनामा रहेको रेडियो ढोरबाराहीभन्दा केही घर तलपट्टि रहेको यो जय शिव सुन चाँदी पसलबाट नै कारोबार गर्नुहुन सम्पूर्ण श्रोतावृन्दहरूमा आग्रह गर्दै तपाईँहरूको आजको राशिफल अब शुरू गरौं।

सबैभन्दा पहिला मेष राशि, तपाईँको दिन आज सामान्य राम्रो छ। साथीहरूसँग भेटघाट हुनेछ, बोल्दा सचेत नभए सम्बन्ध बिग्रने जोखिम छ। ठूलो लगानी गर्दा आफूभन्दा परिवारका सदस्यलाई अगाडि सार्नु राम्रो हुनेछ। स्वास्थ्य र शिक्षामा ढिला सुस्ती हुने योग देखिन्छ। परिश्रम अनुसार उपलब्धि हात लाग्नेछ। कार्य सम्पादनमा सहजता मिल्नुका साथै चिताएका कामले तीव्रता लिनेछन्। छोटो दूरीको यात्रा लाभदायक रहनेछ। प्रेमीबाट विशेष सहयोग प्राप्त हुने योग देखिन्छ। वृष राशि, अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। कुनै सुखद समाचार वा घटनाले मनमा शान्ति छाउनेछ। प्राविधिक क्षेत्रबाट विशेष सफलता मिल्नेछ। रमाइलो यात्राको अवसर प्राप्त हुने योग देखिन्छ। आज गरेको लगानीको फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै मन जानेछ। पारिवारिक जमघटले दिन रमाइलोसँग बित्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ आयाम थपिनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ मिल्नेछ। मिथुन राशि, तपाईँको दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। धार्मिक कार्यमा शरीर हुनाली मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार र शिक्षाको क्षेत्रमा आफ्नो पक्षमा नतिजा आउने योग छ। पारिवारिक सम्बन्ध सुमधुर बनेर जानेछ। मनमा चञ्चलता बढ्नाले निर्णयमा केही कमजोरी हुन सक्ला। जिद्दीपनका कारणले काम बिग्रने सम्भावना रहेकाले संयमता अपनाउनु पर्नेछ। सामान हराउने वा यात्राका क्रममा माल सामान हराउन सक्ने भएकाले विशेष सावधान रहनुहोला। कर्कट राशि, दैनिक काम बीचमै रोकिनु पर्दा आर्थिक भार पर्न सक्छ। स्वास्थ्यमा सामान्य बाधा व्यवधान आउन सक्ने भएकाले खानपान र आराममा ध्यान दिनुहोला। बुद्धिको उचित प्रयोग गर्न सके जटिल ठानिएको काम समेत सहज रूपमा सम्पन्न हुनेछ। शुभ कार्यमा शरीक हुने अवसर मिल्नेछ। बन्धु बान्धवसँगको सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ। आमदानी हुनेछ। मान सम्मान प्राप्त हुनेछ। सोचेको काम बन्नाले मनमा खुशी छाउनेछ। सिंह राशि, स्वास्थ्य र शिक्षामा सुधार हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। गोपनीयता कायम राख्नुपर्नेछ। हरेक काम गर्दा मेहनत बढी नै गर्नुपर्ने समय देखिन्छ। आफन्तजनले कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन्। धार्मिक तथा समाज सेवाका कार्यमा रुचि बढ्नेछ। वित्तीय संस्था र शेयर बजारबाट राम्रै सफलता मिल्ने योग देखिएको छ। कन्या राशि, लगनशीलताले कामहरू सफलतापूर्वक अगाडि बढ्नेछन्। आफूलाई मनपर्ने वस्त्र अलंकार र अन्य उपहार प्राप्त हुनेछन्। तार्किक क्षमता र प्रभावशाली बोलीका कारण रोजगार वा नयाँ अवसरहरू प्राप्त हुने दिन रहेको छ। आज शिक्षामा गरेको लगानीबाट पनि फाइदा हुने दिन छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा होला। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नु राम्रो हुनेछ। तुला राशि, बजार तथा मनोरञ्जनात्मक क्षेत्रमा घुम्ने